0: नमस्कार तथा सुप्रभात कार्यक्रममा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 5 गते मंगलबार, सन् 2026 मे 19 तारीक अधिक जेठ शुक्ल पक्षको तृतीय तिथि।
0: का साथमा
1: किसान पाइप कडक प्राणी
0: राष्ट्रको शान किसान
1: कम्प्लिट पाइपिङ सोल्युसन्स
0: कार्यक्रम शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आम्ने सामने, संसदमा पनि उठ्यो प्रश्न।
0: लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
1: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
2: सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउने कार्यक्रमलाई ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ छुटाउन सम्भव छ।
0: कंगो र युगान्डामा इबोलाबाट ज्यान गुमाएको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र दुनियाँमा।
1: नेपाल विश्वकप क्रिकेट लीग टूको 5 स्थानमा उक्लियो। सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद।

0: 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ सुनता मेरे कथा बैंकिंग एजेंट श्यामजी को मिसेसला कैंसर उपचार करा इंडिया संगे लिएर
1: जानू ए अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं होने पहले पटक अत्याधुनिक वेरिएंट ट्यूबिंग 60 काउंस हाइपर आर्क लगाय का अत्याधुनिक उपकरण प्रयोग करी मस्तिष्क में बने ट्यूमर फोक्सो को कैंसर स्तन कैंसर घाटी तथा टाउको संबंधी कैंसर पेट तथा कलेजो संबंधी कैंसर पाठेघर को मुख गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसर को उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशन को माध्यम पूर्ण रूप में निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पताल की सेवा शुल्क में उपचार हुनुका साथै नेपाल सरकार प्रदान गरिने कैंसर पीड़ित का लागि 1,00,000 सम्म को छूट को व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ। म अब कैंसर उपचार गराउन सीएमसी कैंसर इंस्टीट्यूट में नै लिएर जान्छु।
2: फोन 0-54-94-33 4-95-555
0: अब खबर को सिलसिला प्रधान न्यायाधीश सिफारिश विरूद्ध को रिट दरपीट करने आदेश विरूद्ध को निवेदन दर्ता करने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल ने दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। संवैधानिक परिषदले सिफारिश गरेका भावी प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा छ, तर कायम मुकायम प्रधान न्यायाधीश मल्लले आफूलाई नै प्रधान न्यायाधीश बनाउनु पर्ने मागसहित दायर रिट तत्काल दर्ता गरेर आजका लागि पेशी तोक्न लिखित आदेश दिएपछि न्यायालयदेखि व्यवस्थापिकासम्म तरंगित भएको छ। मल्लको आदेशपछि मुद्दा दर्ता गर्ने प्रशासनिक निकायको नेतृत्वमा रहेका मुख्य रजिस्ट्रार र रजिस्ट्रार कार्यालय छलेर निस्किए। यता प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मल्लको आदेश सर्वोच्चको प्रशासनिक प्रक्रियामाथिको हस्तक्षेप भन्दै विरोध समेत जनाएका छन्। वरिष्ठतम न्यायाधीश मल्ललाई प्रधान न्यायाधीश सिफारिश गर्नुपर्ने मागसहित वैशाख 25 आएका तीनवटा रिट निवेदन सर्वोच्चले दर्पित गरेको थियो। त्यस विरूद्ध निवेदकहरू वैशाख 28 निवेदन लिएर आएका थिए, तर दर्ता भएको थिएन। यही गुनासो लिएर निवेदकहरूले हिजो बिहानै कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई भेटेका थिए। त्यसपछि मल्लले सर्वोच्च प्रशासनलाई हिजो दिउँसो 1 बजेभित्र निवेदन दर्ता गरी आज मंगलबारका लागि पेशी पोख्न आदेश दिनुभएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले प्रधान न्यायाधीश सिफारिशको निर्णय विरूद्ध रिट दर्पीटका विषयबारे आफूले कुनै टिप्पणी गर्न नचाहेको बताउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता र सूचना अधिकारीबाट जानकारी लिनुहोला उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर मनोज कुमार शर्मा विरूद्धका रिट दर्ता गर्नु भन्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको लिखित आदेशलाई लिएर संसद बैठकमा पनि सवाल जवाब उठेको छ। राष्ट्रपतिका सांसद यज्ञमणि नेउपाने र समीक्षा बासकोटाले मल्लको आदेशलाई न्यायालयको प्रशासनिक अधिकारमाथिको हस्तक्षेप भन्ने प्रश्न उठाउनु भएको हो, तर सत्तारूढ़ दलका सांसदको प्रश्नलाई विपक्षी एमाले न्यायपालिकामाथि संविधान विपरीत भएको हस्तक्षेप भन्दै प्रतिवाद गरेको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अनियमित बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको बताउनुभयो। सभापति श्रेष्ठका अनुसार आज बिहान 8 बजे शर्मा पारेका उजुरी खोलिनेछ, सांसदहरूलाई वितरण गरिनेछ, 9:45 उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका छन्। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। अब सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। आजका विभिन्न पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफटी एफएटीएफ को एशिया पैसिफिक समूह एपीजी ले नेपालले पर्याप्त प्रगति नदेखाएकाले सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महीना भन्दा कम समय बाँकी छ। एपीजीको जेटको 4-6 को सपोर्ट बैठक काठमाडौँमा जारी छ। काठमाडौँ आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्नो उपकार्यकारी सचिव डेभिड सेनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत सेनन हाल आफ्नो 24 पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकको खबर कान्तिपुरमा छ।
0: समस्याग्रस्त सहकारी संस्थामा अलपत्र परेको बचत रकम फिर्ता प्रक्रिया शुरू भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता शुरू गरिएको हो। पहिलो दिन 3 सहकारीका 378 जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष दिलीराज आचार्यले बताउनुभयो। तीमध्ये कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 बचतकर्ता रहेका छन्। 3 सहकारीका 378 जना सानो बचतकर्तालाई गरिएको बचत फिर्ता रकम 13,79,216 रूपियाँ रहेको छ। समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने सानो बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। अब बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी छ। 5,00,000 रूपियाँ भन्दा कम बचत गर्नेलाई सानो बचतकर्ता र 5,00,000 रूपियाँ भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गमा राखिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत रकम फिर्ता प्रक्रिया शुरू गरिनेछ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन हुने भएको छ। भण्डारीको सदस्यताका विषयमा विभाजित एमालेको हिजो गुण्डमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले बैठकमा भण्डारीले सदस्यता नवीकरण गर्ने निवेदन आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा कुमारी अर्यालले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। दुईपटक राष्ट्र प्रमुख भइसकेको भण्डारी पदबाट बाहिरिएसँगै राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले व्यापी अभियान पनि सञ्चालन गर्नुभयो। विद्या भण्डारीले 2082 असार 14 जननेता मदन भण्डारीको 74 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो।
0: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने बारे विज्ञ संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
0: प्राविधिक शिक्षा विकल्प नभइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
0: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851
3: 18776719 वा 98546 21314 मा सम्पर्क गर्नु हुन अनुरोध छ।

2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। 2083 वैशाख 29 गते इकाईमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नुपर्दा विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।

0: का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा दण्डीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछ। सर्क तथा बन्देजहरू माग्नुहुनेछ। समय सँगै अघि बढ्दै विधान ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा संयुक्त प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज, ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो पार्टी सदस्यको निरन्तरता लगायतका खबर प्रस्तुत
2: गरिन्। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशीप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै केही क्याम्पसहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजनासँगै विद्यार्थीलाई व्यवहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यवहारिक सीप कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यसै विषयमा साथी महेश केवालीले शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्नुभएको छ।
3: यो एकदमै राम्रो प्रयास हो, आफ्नो यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गइराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ।
1: यसरी नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
3: जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन्, अनि पैसा पनि हुन्छ। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन्, पढ्दा पढ्दै पनि यो सम्भव छ। कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन्, अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरण बनाइदिन सक्छन्। 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने, होइन रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने, पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग, है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूले के चाहिन्छ लैजानुहोस् है, यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्।
1: विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खर हामी जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
3: म यहीँ बसेर यहीँ गर्थे भनेर चाहनेहरूको लागि त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौ नि त। उद्यमशीलता सिकाउन सकिन्छ अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ, सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर विदेश हिँड्नु परेको ठिक है, यहाँ त केही रहन्छ मैले केही पाइन भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ। सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई अब अहिलेको त ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
4: यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा? सँगसँगै सरकारको पनि छँदैछ,
3: सरकारले गर्ने भनेको नीति गतिविधिहरू बनाइदिने, कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो, विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने त्यत्तिकै धेरै ठूलो इन्कमको धेरै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाट सुरु गर्नुपर्छ, त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो।
1: उहाँहरू थिए शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। पढ़ाईसँगै रोजगारीको अवसर र सम्भावना तथा आवश्यक नीतिगत व्यवस्थाबारे बरालसँग गरिएको विस्तृत कुराकानी अहिले विभिन्न 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
7: हर घर ये हर घर में प्रकट ये बनने साक्षी गाथा रामायण नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई टीवी में।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फेरि एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्। प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सहायक हवलदार अनिता कार्कीले आइतबार बिहान 10:20 र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान 11:55 जाँदा सफलतापूर्वक सगरमाथाको शिखर चुन्नु भएको हो। सहप्रवक्ता थापाले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिलाहरूको सहभागिता, क्षमता र नेतृत्वलाई थप प्रेरणा र प्रोत्साहन मिले को बता बताउनु भएको छ। यसैबीच पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको आधिकारिक द हिमालयन डेटाबेसको अभिलेख अनुसार अहिलेसम्म नेपालका तीनवटै सुरक्षा निकाय नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 147 जना सुरक्षा कर्मी सगरमाथाको चुचुरोमा पुगेका छन्। सशस्त्र प्रहरी बलले हिमाल आरोहणलाई केवल शौकका रूपमा मात्र नभई उच्च हिमाली खोज तथा उद्धार क्षमता बढ़ाउने रणनीतिका रूपमा लिएको छ।
1: विदेशको खबर, कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित समेत रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। साथै संगठनले अरू देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासामा समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। पूर्वी कंगोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयबाट 35 जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ।
2: अब खेल सम्बन्धी खबर, आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भिटायो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। जीतसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यसै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपालले जेठ 8 मा अमेरिकासँग खेल्दैछ। हिजोको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। उनले अस्ट्रेलियाका स्टार बॉलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए।
1: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विकेटले विजय भयो। जीतसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि पुनियापमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। हैदराबादका इशान किशनले 70 रन बनाए। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 खेलमा 16 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अंकका साथ तालिकाको छैटौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा, देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।
2: ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमित झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरिएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। जहाँ अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यल प्रति क्षमा मागेको हो। अर्ती र ओखती धेरै चाहिँदैन।
1: घाम सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न।
1: लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
2: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
1: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित, विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बनियामा।
2: र नेपाल विश्वकप क्रिकेट लीग 2 को 5 स्थानमा उक्लियो। सन्दीपको विश्व कीर्तिमा। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
1: अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अरिन्दु बनाउनु भएको पूर्व राष्ट्रपति विद्यारवि भण्डारीलाई एमाले पार्टी सदस्यतामा निरन्तरता दिएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एमालेको पार्टी कार्यालय छ। पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति बैठकमा सहभागी हुँदै हुनुहुन्छ। पार्टीका एकजना नेता जस्ता देखिने व्यक्तिले अर्को एकजनालाई भन्दैछन्, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मान मर्दन नगर्नु, बडो इज्जतका साथ सदस्यज्यू भन्नुभयो भन्नु बुझ्नु। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उहाँले शुद्धिकरण गरेको

0: to your heart. Zulu FM 101.2 MHz.
1: ডালা পাখালালে ধরে দুঃখ দিও তিন দিন বসে নিজে ভাবে ডাক্তার
2: অনেক কি খানু ভয় থিও আব আর্তিন পড়ে না উপচার হচ্ছে
1: মলাই মাত্র হয় না ডাক্তার সাহেব ঘরঘরে সবাই বিরামী ছিল খাই কি ও কি দশা লাগে ডাক্তার সাহেব
2: ঝাড়া পখালা দশা হই না ও তো ফোহরের কারণ হচ্ছে ঘর ওরিপরি সফা রাখ্নুপর্ছ চাফি গেপছি তথা বাইর ফের কাম করে আয়েছি সবাই খানা খানু অগি সাবুন পানি হাত মিচি মিচি ধুনে ব্যক্তিগত সরসফাই করতে রোগ বস্ন সকি ঘর চর্ফি বনাউনে খানি পানি মুহান তথা ভাড়াকুড়া সফা রাখতে সুত্ন মেছি অনে কি
1: अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
1: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
1: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
3: नेपाल सरकार विज्ञापन हो
4: मरेँ के हो
2: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नै सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोको बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही छैन छैन
4: बाटो काटेको भए पनि हुने नि केही हुँदैन छ नि हेर त
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
2: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लाग्दो औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ
8: मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचो अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
9: बाल बालिका
8: माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय हुनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउ
9: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सयौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
8: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव प्रकार वा सुचारू महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ।

0: गर्दैछ हो तिमीहरू
1: अङ्कल एस इनी त सकियो अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबुल काठमाडौँ जाऊ
2: किन र अङ्कल त्यो राम्रो कलेज हो र
1: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
2: अनि पढाइ चाहिँ के हुँदो रहेछ
1: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
3: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
1: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
3: लोकेशन कहाँ हो अङ्कल
1: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
2: त्यसो भए त म त यही जाने भए
1: म पनि विनायक सिद्ध कलेज नै पढ्छु कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
4: सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोर्सा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रश्नसम्म थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुनलाई डोङगोछा फाउन्डेशन खानखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वा त महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना वाको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 2 बजेसम्म गर्मा माटी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काचुर इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुति गरी आवश्यकका साथहरू एसए र एसएलसीदेखि

ভলিবল প্রতিযোগিতা হয়ে সম্বন্ধীয় সূচনা। প্রথম নেপালী মহিলা সগরমাথা আর হুই পাশুং লামু শেরপাকে বিশ্বক সর্বোচ্চ শিখর সগরমাথা সফল আরোহণ করে 33 বর্ষ পুগে অবসর এই জ্যেষ্ঠ 22, 23 ও 24 গতে খুম্বু পাশুং লামু গাওপালিকা বীরপুরকে পাঁচৌ রাষ্ট্রীয় বিভূতি পাশুং লামু শেরপা স্মৃতি কপ খেলি খুম্বু জেলা ব্যাপী পুরুষ তথা খুলা মহিলা ভলিবল প্রতিযোগিতা সঞ্চালন হলে ভূমিকালে যোগ্যতাপূর্ণ সংস্থা তথা খেলাড়ি লগায়ত সম্পূর্ণ খেলপ্রেমী মহানুভাবহরুলাই यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहले कार्यसूची भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो भविष्य। गाउँ नगरपालिकामा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो भविष्य। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो भविष्य। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हो भविष्य। प्रतियोगिताका नियम गुरु प्रतियोगिताका सम्पूर्ण खेल गुरु मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्ने छ भने सहभागी टीमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाईस्वराई गरी आएको हकमा बसाईस्वराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टा जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोस्टाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय खेल टीम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कार हो प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा तीन मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। जानकारीका लागि सम्पर्क नम्बरहरू मुवान जिल्ला शेर्पा 98,62,21,98,88 98,23,78,88 अङ्कामी शेर्पा 97,69,70,58,55 98,20,23,52,88 आङ्गुलिङ शेर्पा 98,41,32,55,50 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86 खुम्बु पासुङ गाउँपालिका चौरी खर्क।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनाव नभएको छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम छुट्टी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन किच्चेपाटी काठमाडौँ

ভলিবল প্রতিযোগিতা হয়ে সম্বন্ধে সূচনা। প্রথম নেপালী মহিলা সগরমাথা আরোহী তাসু নামু শেরপালে বিশ্বকে সর্বোচ্চ শিখর সগরমাথাকে সফল আরোহণ গরেকো 33 বর্ষ পুগেকো অবসরমা এই জ্যৈষ্ঠ 22-23-24 গতে খুম্বু তাসু নামু গাউঁপালিকা 2 সুরকেমা তাসু রাষ্ট্রীয় বিভূতি তাসু নামু শেরপা স্মৃতি কাপ সোলখুম্বু জেলা ব্যাপী পুরুষ তথা খুল্লা মহিলা ভলিবল প্রতিযোগিতা সঞ্চালন হুনে ভূমিকালে যোগ্যতাপূর্ণ সংস্থা তথা খেলাড়ীহরু লগায়ত সম্পূর্ণ খেলপ্রেমী মহানুভাবহরুলাই यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसूचि भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो भुवनेश्वर। गाउँ नगरपालिका वा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो भुवनेश्वर। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो भुवनेश्वर। कुनै पनि वासिक दर्शनमा आपत्ति नरहेको संस्था हो भुवनेश्वर। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रोफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन क्षेत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनेजिल हुनेछ। पुरस्कार प्रथम हुने टिमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टिमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टिमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9,98,21,98,88 9,23,78,88 अङ्कामी शेर्पा 97,69,70,58,55 98,20,23,52,88 आङ्गुली शेर्पा 98,41,32,55,50 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86 खुम्बु पासुलेमु गाउँपालिका चौरीखर्क सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी छ।

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಸಸ್ಯ ಸಂಚಾಲನ ಸಂಬಂಧಿಸಿದ ಅದಳಿಸಿದ ಗೃಹ ಮಹಾನುಭಾವರು ಯಶತ್ ವ್ಯವಸ್ಥಾ ಕರಡಿದಾಟ ಪ್ರಭಾವಿಸಿದ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಪಕಕ್ಷದಾಟ ವೃತ್ತಿಕ ಸಭಾರು ಪ್ರಾಪ್ತಗೊಳಿಸಿದಾಪ್ತಿಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ರ ಅನುರೋಧಿಸಿದ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನೀಡಿ ಅಸಸ್ವಾಲಿನ ಹಾರ್ದಿಕ್ ಅಪೀಲ್ಪ್ರಾಪ್ತಿಮಾ ಶ್ರೀ ಗ್ರಾಸ್ವಾಲಿನ ರಾಜಸ್ತಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರ ಸೂಚನೆ ಸಂಪರ್ಕವಾಗಿ ಸಕ್ರಿಯಗೊಳಿಸ
1: ಕೋಸ್ಟಿ ಪಾರ್ಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ
2: आर्थिक वर्ष 2084 का लगी प्रदेश संचालन करने आयोजना कार्यक्रम को लगी प्रस्ताव आभूल संबंध में कृषि प्रदेश योजना आयोग को
3: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना दंड व्यवस्थापन कार्यविधि 2082 बंदुकन स्थानीय भर प्रदेश कार्यालय आर्थिक वर्ष 2084 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग नीति 2082 सूची नौगति आयोजना दल सूचना प्रणाली प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख मासपछि घटना प्रणालीको प्रयोग गर्दा आयोजना प्रस्ताव बनाउँदा कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन उक्त कक्ष वृत्ति को सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राखने अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने ग्रास अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान छ।
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुतमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उच्च शीर्षकमा थप कर लाग्ने छैन।

0: घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब।
0: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: नेपाल सरकार विज्ञापन हो।
3: मरेँ के हो
4: हेर त, रगतै रगत भयो श्यामा, त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो निद्रा क्रसबाट बाटो काट्नु पर्ने, क्रस बिच बाटोको बाटो काटेको।
4: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन।
3: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि हेर त।
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यो मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुस नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
8: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार।
7: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
8: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको

0: सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा भूपोपाद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव कर्का वा सुचारू महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यी पोर्टलद्वारा विरोधमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना सूचना सूचना, निःशुल्क आवासीय छाता व्यक्तिको लागि सूचना।
1: काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोचा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रश्नसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डेङ्गुछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनलाई डेङ्गुछा फाउन्डेशन खामखुवा खुटाङ।
0: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
1: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण कर सक्षम 18 वर्ष पूरा हुए 40 वर्ष नमागे नेपाली महिला नागरिक हुने शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिए संस्था तथा विद्यालय ने तैयार कर एप्लीकेशन फर्म अनिवार्य रूप में भर्ने पर्ने साथ ही उक्त फारम आधार मानी छनौट कर निवेदन छनौट प्रक्रिया में सामेल कर तलब भत्ता तथा सेवा शर्त नेपाल सरकार ने प्राथमिक तह का शिक्षक टोकी बमोजिम तलब भत्ता तथा संस्था को नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध कराइने साथ ही विद्यालय तथा संस्था ने टोकी बमोजिम सेवा शर्त का अधीन जिम्मेवार वहन करने दरखास्त दिने अंतिम मिति यही जेठ 13 गते दिवसो 4 बजे सम्म
5: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिवसो 2 बजेसम्म गर्मा मापी परीक्षा मिति स्थान सम्पर्क मिति को भी जानकारी कराइनेछ। पाठ्यक्रम प्राथमिक तह को पाठ्यक्रम में आधारित हुए काशीम इन्दा क्लाउस नेपाल संस्था तथा विद्यालय निर्माण गरेको प्रश्नपत्र को आधार में हुने परीक्षा को किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा लघु परीक्षा को साथ ही संस्था को नियमानुसार थप मूल्यांकन को साधन समेत प्रयोग हो सकने तर लिखित चरण पार करने अन्य चरण में समावेश कराइने दरखास्त दस्तूर 1005 प्रतिपूर्ता निर्णय करी आवश्यक कागजातर एफए व एसएलसी देखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव भे सो प्रमाण पत्र को फोटोकपी तुरंत प्रति दरखास्त विद्यालय में सूची दर्ता करना गारमास 2019 @gmail.com में ईमेल करीब पठान सकने थप जानकारी को लगी संपर्क नंबर प्रधानाध्यापक विनोद सिंह तामाङ 9842996353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेंस शांति शेर्पा 9851185 संस्था प्रतिनिधि एजुकेशन सेक्रेटर लिडर छिरिंग तामाङ 9851173481 श्री गर्मा माध्यमिक विद्यालय श्री किसुन्द नगरपालिका साथ सुरुखुम्बु।

0: सत्यमा वैसा जान लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँ है
2: मेरो त नाम चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन किचेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा केही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका 2 सुर्केनाथ 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कपसेल खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले यो जित्ता पुग्ने संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता जनाउने सूचना सिलगढी जिल्ला भित्रको कुनै पनि स्थानीय तहले कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था गाउँ नगरपालिका वा सिलगढी जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनु गणेश कुनै पनि राजनीतिक दल चाहिँ आपत्ति नरहेको संस्था हुनु गणेश प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संसार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दस्ताइज तराई गरी आएको हकमा दस्ताइज तराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु गर्नु पर्ने छ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद खोस्ता जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित हुँदै ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोशाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बनोजिम हुनेछ। पुरस्कार स्वरूप प्रथम मिटिङलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। द्वितीय मिटिङलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। तृतीय मिटिङलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चय। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू युवान जिम्बा शर्पा 98-62-21-98-88, 98-23-74-88, अङ्कामी शर्पा 97-69-70-58-55, 98-20-23-52-88, आन्दोलन शेर्पा 98-41-32-55-50, 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86। कुम्भ पाँच गाउँपालिका चौरीघरको अस्ति निकुम्बो।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्ताउन्। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षसम्म 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा चक्कल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सुन्दै

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था प्रणालीबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: आर्थिक वर्ष 2084-84 का लागि प्रवेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य व्यवस्था भएको साल चैत्र 9 गते आयोजना सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ।
1: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सो भई स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवा ग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हस्तालाई खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्छ।
2: सामेल छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उच्च शीर्षकमा थप कर लाग्ने छैन।

0: जन्मित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदीपद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेलको त्रुटि सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विरोध गर्दछ।
0: सड़क प्रयोग गर्दा ध्यान दिउँ,
1: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मार्गसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोलाईमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
4: अल्माउमा पढ्ने कुरै छैन भाइ, तिमीसँग एससी दिएका साथीभाइ चाबङको मनसी मोल कलेजमा आएर बुझेर तिमी पढ्नु निको गरेर बुझिसके, तिमी पनि दुःख भन्नु अब तिमी पढ्ने, किनकि मनसी आज लाखौं विद्यार्थीको सही गन्तव्य। मनासु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसीबाजी, सम्पर्क नम्बर 9800362382, 9800362387।

युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य धुपकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य धुपकोशी को समृद्धि मध्य धुपकोशी गांवपालिका समिति के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार सांज 7:30 बजे देखि 8 बजे समय सुन्न एफएम 101.2 मेगाहर्ट्ज अनलाइन सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधि को नजर विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेता सोलन गांवपालिका सोलुखुम्ब को सहकारी में उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन हरेक महीना को पहले सोमवार र अंतिम सोमवार 7:30 बजे देखि 8 बजे समय सुरु एफएम 101.2 मेगाहर्ट्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन सक्नुहुनेछ नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथ ही भर्ना सम्बन्धी थप जानकारी को लागि यही पुस्तक 18 गते को गोर्खापत्र दैनिक र नेपाली सेना को वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: आरदेश नमतुना 2083 साल भेट 11 र 12 गते सुनु नगरपालिका 10 तिमीमा निर्माण गरेको ओगन सुनिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरुपुङको तेमा थर्सिङ रूपको सुझाबाट राप्रे प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बाबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्रे प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र 12 गतेको दिन राप्रे प्राण प्रतिष्ठान जिंसा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलुखुम्बु नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034239।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सधैँभरि एसएमएस नै रोजे।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जिराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: नमस्कार कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश केवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाताबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि आफ्नो योग्यता अनुसारको रोजगारी नपाइने समस्या कायमै छ यही कारण धेरै विद्यार्थी अध्ययनका लागि तथा रोजगारीको खोजीमा विदेशी नै बाध्य छन् पछिल्लो समय विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्र अवसरको अभावबारे बहस पनि सर्किँदै गएको छ तर यस्तै परिस्थितिबीच केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई पढ़ाईसँगै व्यावहारिक सिप र रोजगारीको अवसर पनि दिन थालेका छन् यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका साथै नेपालमै भविष्य देख्ने वातावरण पनि सृजना गरेको छ पढ्दै कमाउने अवसरले युवाको सोच आत्मविश्वास र विदेशप्रतिको आकर्षणमा समेत परिवर्तन ल्याउन थालेको छ कार्यक्रमको पहिलो भागमा हामी नेपालमा उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव चुनौती अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोणबारे कुराकानी गर्छौं पहिले काठमाडौँको दिल्ली बजारको सफ्टवेयरका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा वीरता मोर्चा अभिषेक विमलीसँगको कुराकानी सुनौं
1: स्वागत छ
2: धन्यवाद
1: आरामै हुनुहुन्छ
2: एकदमै आरामै छ
1: मुख्य विषयवस्तुमा छिर्नुभन्दा पहिले आज भनेको कार्यवस्तु के छ किन जस्तो हुनुहुन्छ यसबाट कुराकानी सुरु गर्नु
2: आज भोलि अब म कलेज पढाएर आएको छु सँगसँगै बिहान पढ्छु पनि यसो अनि त्यहाँदेखि बेला बाहिर कम्पनीहरूसँग पनि आबद्ध भएर यसो पार्ट टाइम काम गरिरहेको छु ठिकै छ भन्नु राम्रो छ
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ अध्यापन पनि गरिरहनु भएको छ काम पनि गरिरहनु भएको छ कसरी तालमेल मिलाइरहनु भएको छ सबै कुरा
2: मेरो अब मास्टर्स रनिङ लगभग सकिने लाग्यो मास्टर्सको मेरो बिहान क्लास हुन्छ जहिले क्लास हुँदैन अनि अब त्यो हुँदाखेरि चाहिँ अब यता पढाउने काम चाहिँ अब दिउँसोको हुन्छ प्रायः भनौँ न कलेजमा दिउँसोको हुन्छ अनि बिहान आफू पढ्छ दिउँसोको टाइममा चाहिँ अब पढाउँछु र बेलुकाको टाइममा बाहिरको अरूहरू कामहरू यसो भयो भने अब पार्ट टाइम कम्पनीहरूसँग गरिरहेर बेलुकाभित्र गर्छु
1: अभिषेक विमली भनिसकेपछि यो प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले चाहिँ नाम सुनिलो हुनुपर्छ किनकि सफ्टवेयरको क्याम्पसबाट तपाईँले प्रतिनिधित्व गर्दै टिचिङ रोबो टिचर रोबो टिचिङ रोबो बनाउनु भएको थियो विभिन्न प्रदर्शनीहरूमा पनि एकदम चर्चामा आइरहेको थियो र अहिले चाहिँ एउटा विद्यार्थी पूर्ण विद्यार्थीको तहबाट चाहिँ अहिले शिक्षक पनि भइरहनु भएको छ विद्यार्थी हुँदाखेरिको अनुभव र आफू विद्यार्थी भइरहेकै ठाउँमा आफूले पढाइरहँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ
2: यस्तो चाहिँ अब अहिले पनि म विद्यार्थी पनि हुनु त तर पार्ट टाइम विद्यार्थी हो अहिले चाहिँ अब मैले बुझेँ अनुसार चाहिँ मैले सफलकाम काम गरेँ सफलकाम पढेर ठिकै छ राम्रो छ अब मैले एज अ विद्यार्थी चाहिँ कति कुराहरू अब मैले त फ्री फ्री थिएँ नि त आउनु मन लाग्दा हुने जानु मन लाग्दा जाने क्लास पढेन हुनु पनि पाउँदैन तर अब आज टिचर भइसके पछाडि चाहिँ टक्क टाइम टेबल एउटा डिसिप्लिनमा बस्नुपर्ने स्टुडेन्ट डिसिप्लिनमा भन्दा पनि बढी चाहिँ टिचर डिसिप्लिनमा बस्नुपर्ने अवस्था जुन चाहिँ बुझिरहेको छु प्लस अर्को कुरा भनेको चाहिँ अध्ययन गर्दाखेरि चाहिँ अब टिचर स्टुडेन्टले भन्दा बढी चाहिँ अध्ययन गर्नुपर्ने रहेछ जस्तो पनि लाग्यो मलाई जस्तो एज अ स्टुडेन्ट भयो भने चाहिँ पढाउँदाखेरि सुन्ने कुरा सुन्दै भयो भने भन्ने कुरा हुन्छ तर पढाउँदाखेरि चाहिँ त्यो मात्रै नभएर डिफ्रेन्ट डाइनेमिक्सबाट पनि हेर्नु पर्यो स्टुडेन्टको मनोवैज्ञान पनि बुझ्नु पर्यो कहिले के कति बुझिरहेको छ त्यो पनि हेर्नु पर्यो सबै कुराहरू हेर्दाखेरि ठिकै छ भनौँ न अब राम्रो राम्रो भइरहेको छ अहिलेसम्म चाहिँ
1: हो म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु अभिषेक जस्तै एउटा नेपालमा धेरै विद्यार्थीहरू भनौँ विशेष गरी उच्च शिक्षा आर्जन गर्नको लागि नेपालमा आफूले खोजेको जस्तो रोजेको जस्तो विषय छैन र त्यो सँगसँगै त्यो भयो भने पनि त्यो अनुसारको आय आर्जन छैन भन्ने गुनासो धेरै सुनिन्छ र त्यो वैदेशिक पलायनको दर पनि धेरै तुलनात्मक हिसाबले विद्यार्थीहरूको दर नै धेरै देखिन्छ होइन र केही क्याम्पसहरू छन् जसले चाहिँ विद्यार्थीहरूलाई पढाइ सँगसँगै आय आर्जनको बाटो पनि दिइरहनु भएको छ अब इन्टर्नसिपदेखि लिएर अरू भनौँ न आएका विद्यार्थीहरूलाई अरू संस्थाहरू छन् सँग पनि समन्वय गराइदिने कुराहरु यसलाई चाहिँ तपाईले कसरी हेर्नु भएको छ विद्यालयले जुन सुविधाहरु दिइरहेको छ नि पछिल्लो समय यसलाई चाहिँ कसरी हेर्नु भएको छ
2: कसरी बोल्नु पर्छ अफिसमा कसरी काम हुँदो रहेछ सिनियर्स भनेको के हो जुनियर्स भनेको अन्त त्यहाँदेखि कर्पोरेटमा आएर के हुन्छ आएर के कसरी मेन्टेन गर्नुपर्ने रहेछ कर्पोरेट लाइफमा काम गर्नको एउटा अपर्च्युनिटी पनि हुन्छ प्लस पछि हामीले चाहिँ आफ्नो केही स्टार्टअप गर्छु भन्दाखेरि पनि एउटा चाहियो नि त हामीलाई नलेज त त्यसले पनि हेल्प गर्छ एकदमै एकदमै चाहिन्छ हामीलाई तर नट नेसेसरी 100% हुनैपर्छ गर्नैपर्छ काम भन्ने चाहिँ होइन तर भएको चाहिँ एडिसनल कुरा हो
0: अनि तपाईँले चाहिँ तपाईँ स्टुडेन्ट हुँदाखेरि कि ब्याचलर स्टुडेन्ट हुँदाखेरि कति कुन सेमिस्टरमा चाहिँ जब गर्नुभयो कसरी सुरु गर्नु
2: मैले फोर्थ सेमिस्टरमा एउटा हाम्रो इन्टरप्राइज प्रोजेक्ट भन्ने प्रोजेक्ट थियो जसमा रोबोटिक्सहरू त्यहाँदेखि आइओटीहरूको प्रोजेक्टहरू हुन्थ्यो अनि त्यो प्रोजेक्टमा मैले काम गर्दा गर्दै हाम्रो एकजना सरसँग सरले मलाई काम सोध्नु भन्नुभयो के काम भन्दाखेरि यस्तो यो आर्मीमा काम भन्नुभयो ठिक छ हुन्छ भने त्यतिदेखि इन्ट्रोड्युस भएँ म फोर्थ सेमको सायद अन्तिमतिर होला सायद त्यतिखेर त्यो अगाडि मैले अन्त काम गर्थेँ त्यो चाहिँ मन्द काम छोडेर यही राम्रो थियो कि म यहाँले इन्ट्रेस्टको विषय पनि यही थियो अनि मलाई फिजिकल कति भयो भने अब बिहान कलेज जान्छु पढ्छु अनि दिउँसो आएर काम गर्छु भन्नु पनि पाएँ दिउँसो क्लास पायो भने काम छोड्छु कलेज जान्छु भन्नु पनि पाएँ अनि भित्र गएको छ अनि त्यो सबै कुराहरू हेरेर चाहिँ म कलेजमा काम गर्न थालेँ
0: सहज त भयो सहजताको पाटो हेर्दाखेरि पनि हुन त यो आइटी क्षेत्र भनेको अलिकति यो शुल्क हेर्दाखेरि अलिकति महँगो खर्च लाग्छ भन्ने कुराहरू पनि बाहिर सुनिन्छन् भने तपाईँको इन्कम अर्निङ कति हुन्थ्यो त्यसबाट
2: त्यति त्योखेर म इन्टर्नसिपको गरेको कुरामा है इन्टर्नसिप भनेको लगाउनु 3 वर्ष भयो मैले गरेको अनि मलाई राम्रो थियो अब ट्याक्कै प्राइस चाहिँ कति भन्नुमा चाहिँ भनौँ न भनौँ है
0: अन्दाजी
2: मेरो दिनको 1000 रुपियाँ त्यो हुन्थ्यो भनौँ न त्यतिखेर पनि इन्टर्नसिपमा
0: जस्तो एउटा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने कुराहरूको लागि भनौँ न त्यो पूर्ति गर्नको लागि चाहिँ धेरै सहयोग हुन्थ्यो त्यसमा
2: एकदमै हुन्थ्यो त्यसमा जस्तै त्यो मात्रै नभएर म सेभिङ पनि भन्न सक्छु क्या किनभने अब महिनाको 30,000-25,000 त्यो भन्दाखेरि खर्च त गर्नु नि त्यति त अब खर्च गर्ने कुरा त खर्च नहुने कुरो त होइन तर खर्च कसरी कन्ट्रोल गर्नु कसरी म्यानेज गर्ने त्यो कुराहरू गर्न सक्यो भने त्यसले मलाई इनफ हुन्थ्यो प्लस म सेभिङ पनि गर्थेँ मैले सेभिङ पनि गर्न सक्थ्यो पुग्थ्यो भने त्यतिखेर
0: अब अहिले आफै शिक्षक हुनुभएको छ होइन पहिला पढ्ने हुनुहुन्थ्यो अहिले पढ्ने पनि पढाउने पनि हुनुभएको छ अहिले त्यो स्तर अलिकति पनि बढेको छ
2: त्यो पहिला मात्र धेरै बढेको छ धेरै नै बढेको छ सबै कुराबाट अहिले म खुसी छु म मास्टर पनि गरिरहेको छु अनि त्यहाँनिर पढाइ पनि रहेको छु चाडा कम्पनीमा भए कलेजको थ्रुबाट काम पनि गरिरहेको छु होइन त्यतिबाट एकदमै खुसी छु
0: अनि यो अर्को प्रसङ्ग वैदेशिक रोजगारीको पनि मैले सुरुमा अलिकति कुराकानी जोडेको थिएँ अवस्था त यहाँलाई थाहा पनि छ होइन अलिकति कुराकानी पनि गरिसक्यो तपाईँको इच्छा चाहिँ के छ अब वैदेशिक रोजगारी अथवा भनौँ न विदेशमा जाने उच्च शिक्षा हासिल गर्नको लागि त्यस्तो सोच अथवा के छ त
2: मलाई म पर्सनली पनि म चाहिँ जाँदैन होइन अहिलेसम्मको अवस्था भएर अन्त जाँदै पनि भइरहेको छु राम्रै छोरीहरू पनि छ अब बिस्तारै बिस्तारै अझै राम्रो हुँदै जान्छ प्लस अब अरू भाइ बहिनीहरूलाई पनि पहिला ब्याचलर सकेर चाहिँ मास्टर्सको लागि जाँदा चाहिँ ठिक हो किनभने ब्याचलर्समा आफूसँग के नलेज हुँदैनमा गएर एकदमै लो लेभल काम गर्नुपर्छ पैसा त होला तर स्किल्स पनि चाहिँ कति समयसम्म त्यही काम गरेर बस्नु त त्यो पनि हो नि त त्यो पनि हुन्छ अनि स्किल्स चाहिँ अलिअलि लिएर अनि अलिक गयो भने चाहिँ राम्रो होला मैले पर्सनली चाहिँ म चाहिँ जाँदैन नि होला अहिलेसम्म के सोचेको छैन अब केही भएन अब अल्टिमेटली फ्युचर त देखेको छैन तर सोचेको छैन अहिलेसम्म मलाई
0: अहिलेसम्मको हेर्दाखेरि भविष्य देशमा देख्नु भएको छ भन्ने भन्नु मिल्छ
2: हजुर अब अहिलेसम्म चाहिँ म यही कलेजमा काम गर्छु अब कलेजमा भन्नु भने पनि अरू अब आफूसँग स्किल्स छँदैछ अब त्यस पछाडि अब अरू जे गरेको पनि भयो बाहिर जानु चाहिँ सोचेको छैन अहिलेसम्म
0: त आइटी क्षेत्र भनिसकेपछि त्यसलाई बोर्डरले काम गर्नको लागि छेक्दैन भन्ने कुराहरू पनि छन् अनि आफू जस्तो युवाहरू हामी थुप्रै गइरहनु भएको छ कोही प्लस टू पास गरेर गइरहनु भएको छ कोही स्नातक कोही स्नातकोत्तर गर्न गइरहनु भएको छ उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ
2: उहाँहरूलाई पनि सबभन्दा त स्किल्सै फोकस गर्नु भन्छ अहिले झन् एआई यताउता आएको छ होइन अब तिनीहरूसँग आफूले कसरी कोप गर्ने भन्ने कुरा पनि हुन्छ अहिले पनि हुन्छ त्यसमा अनि अब एआईले रिक्वेस्ट गर्छ भनेर रिक्वेस्टमा हुनुको लागि केही स्किल सिक्नु पर्ला होइन अल्टिमेटली अब जस्तै लो लेभल जबमा पनि त अहिले धेरै एडभान्स भइसक्यो नि त होइन जस्तै अब भाडा माग्ने काम गर्छु भन्नु त नो अफेन्स अब त्यही छ नि त गर्नु त होइन भाडा माग्ने काम गर्छु भन्दा अब भाडा माग्ने काम पनि सेकेन्ड टाइम पछाडि त्यो फेरि एडभान्स आउँछ होला कतिसम्म मान्छेले आइरहेको छ त तर अब के नगर्दाखेरि अरू के गर्नु त भन्ने कुराको लागि चाहिँ आफू रेडी हुनु पर्यो भन्ने लाग्छ मलाई पनि अब स्किल्स अल्टिमेटली स्किल चाहिँ मात्रै भएछ
0: अब सँगसँगै जुन क्याम्पसहरूले जुन अवसरको कुराहरू पनि केही क्याम्पसहरूले दिइरहेका छन् धेरै क्याम्पसहरूमा यो कुराहरू भेटिँदैन एउटा प्रथम पाठन मात्रै हुन्छ र गर्नुपर्ने आवश्यकता पश्चिमा देशहरूमा पनि यस्तो प्र्याक्टिसहरू भइरहेको अभ्यासहरू भइरहेका छन् अब जुन शिक्षा नीति भनौँ अब त्यसलाई सुधार गर्ने प्रक्रियामा छ
1: भन्ने कुराहरू पनि सुनिन्छ कस्तो हुनुपर्छ जसले चाहिँ जति पनि विद्यार्थीहरूको संख्या छ विदेश पलायन हुने त्यसलाई चाहिँ स्वदेशमा रोक्न सकियोस् के गर्नुपर्छ
2: त्यसले गर्दा अहिले यो काम गर्दै पढ्दै भन्ने नीति ल्याउन लागेको हुन्छ कि त्यो नै भन्छ होला काम गर्दै पढ्दै
1: पढ्दै
2: कमाउँदै
1: पढ्दै
2: कमाउँदै भन्ने नीति जुन चाहिँ त्यसलाई चाहिँ अलि राम्रोसँग गर्न सक्यो भने होइन धेरै पछि चाहियो भने विद्यार्थीलाई आफूलाई पाल्नु घरमा नमाग्नु परोस् न मलाई खाजा खानु पऱ्यो भने घरमा आउनु परोस् लुगा लाउनु मलाई घरमा आउनु पऱ्यो त्यति मात्रै भयो भने पनि विद्यार्थीहरू धेरै नै बस्छन् अहिले अब प्रश्न सक्यो अनि विद्यार्थी घरमा अवश्य हेर्दाखेरि अवस्था राम्रो छैन भने त माग्न पनि मन लाग्दैन बेरो विदेश चालिन्छु भन्ने सोच आइहाल्छ अटोमेटिकली है अब त्यो भएर चाहिँ एउटा पढ्दैको मैले गर्न सक्ने धेरै चाहियो भने 20-25 हजार महिनाको स्टुडेन्टले आनन्दहरूले बिहान क्लास जान्छु दिउँसो यसो खाइसक खाएर ल 12 बजी अफिस गएर 7 बजीसम्म काम गर्दाखेरि विदेश प्रायः मान्छेहरू विदेश आएर देखेको छ अब एउटा चाहिँ के छ भने एउटा ट्रेन जस्तो भएर गएर साथी गएर पनि भन्छु अब चिनेकी गयो म पनि भन्छु चिनेकीमा गएर नि दुई जग्गा आफ्नो घर बनायो एउटा पनि भन्छु घर बनाउँछु भन्ने चलन त छ ट्रेनलाई पनि अब एकैचोटि त रोक्न सकिँदैन अब त्यसै पनि विकास गर्दै अब पढ्दै कमाउँदै गर्नेवाला आएको छ त्यो चाहिँ राम्रोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ अल्टिमेटली होला भन्ने लाग्छ मलाई चाहिँ
1: विशेष गरी जुन यो स्कुलिङको समय हुन्छ स्कुल पढ्ने बेला हुन्छ त्यसमा नै उहाँहरूको मेन्टालिटीलाई अलिकति डाइभर्ट गर्न सकियो भने होइन क्याप्चर गर्न सकियो भने उहाँहरूलाई तपाईँ जस्तै अवसर दिन सकियो भने चाहिँ रोक्न सकिन्छ
2: म पनि प्रश्न सकेर त बाहिर जाने तयारी गरेँ हो एसएस गरेँ अनि अब फेरि मलाई जान मन लाग्यो भने त कोभिड आयो अनि त्यस पछाडि कोभिडको फर्स्ट वेभ आयो अनि घर यताउता हुनु भए पछाडि मैले भने लागेन भन्ने लागेर मैले यहाँ जोइन गरेँ यहाँ जोइन गरेर अहिले चाहिँ मैले बिसी राम्रो जस्तो लागिरहेको छ कि बाहिरको साथीहरूको अवस्था हेर्छु अनि कमाइरहेको छ कमाउनु गर्नु मैले केही पनि थाहा छैन अब कतिसम्म केही काम गऱ्यो भने त भन्ने कुरा पनि मेरो गर्छन् तर ठिक गरिस् नआएर पनि भन्छन् अहिले पनि कहिले कहिले चाहिँ कक्क लाउनु हुन्थ्यो नि जस्तो लाग्छ तर फेरि सोच्छ होइन ठिकै गरेछु नगर एटलिस्ट त्यहाँनिर राम्रोसँगै बसिरहेको छु अफिस जान्छु राम्रोसँग काम गर्छु आउँछु खान्छु राम्रोसँग बेसी बसिरहेको छु भक्तिरहेछु बसिरहेको छु भन्ने लाग्छ
1: हुन्छ अभिषेक जी तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै
2: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँको दिल्ली बजारको साउथ एरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक बिमली अब सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढ़िरहेकी काठमाडौँ उमाकुण्डकी अनुसा घिमिरेसँग क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको कुराकानी सुनाऊ
3: म अहिले सन्डे कलेज मन्टीदेवीमा बीएससी अन्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेको छु
1: अनि कस्तो हुनेछ पढ्ने
3: म अहिले सेकेन्ड सेमिस्टरमा छु र पढाइ राम्रो चलिरहेको छ
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ होइन अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केहीसँगै काम पनि गर्नु पर्यो होइन कस्तो काम गर्नुभयो
3: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ 3 महिनाको लागि गरेको थिएँ
1: के के गर्नुपर्ने थियो त्यसमा त्यो काम चाहिँ कसरी पाउनु
3: पर्यो त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो 30 नोभेम्बर 2 हाम्रो सेमेस्टर सुरु भएको हो र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ क्या सो 1 वर्ष जति भइसक्यो म यही कलेज आउनु थालेको कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ सो मलाई चाहिँ कलेजमा कलेजको तपाईँ लेखिसकेको थियो मजाले अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियौँ
1: काम चाहिँ तपाईँले कसरी पाउनुभयो मुख्य विषय भनेको कामको भयो तपाईँ एडमिसन पनि हुनुभयो होइन कन्टेन्ट क्रिएसनको काम गरे भन्नु भन्नुभयो होइन कसरी पाउनुभयो इन्टरभ्यूबाटै पाउनुभयो कसरी
3: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो कलेजमा नै भ्याकेन्सी खोलेको थियो यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भयो भनेर अनि तर चाहिँ गुगल फर्म थियो अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो अनि त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर ट्रेनिङहरू पठाइसकेको थियो अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ अनि त्यताबाट नै म सिलेक्ट भएँ भनेर 2-3 दिनपछि मेरो आएको थियो अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ त्यसरी मैले बाचरमा फर्स्ट सेमेस्टरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ
1: पढाइ सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले
3: हजुर
1: अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो अनि एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफू इच्छुक भएको भएर गरे भन्नुभयो थियो अरु पनि त्यसमा के थियो जस्तै रिसर्चको थियो होइन अरु कुराहरू चाहिँ के के थियो
3: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन तर अहिले चाहिँ रिसर्च खाली छ र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आइरहन्छु भन्ने कुरा मलाई थाहा छ र मेरो इन्टरभ्यू पनि भइसक्यो अब नेक्स्ट आउने टिचरले चाहिँ आयो भन्ने कुरा भयो त्यही भएर मेरो अलिकति पोस्टमा भएको हो अन्त अस्ति नै इन्टरभ्यू भइसक्यो मेरो हुन्छ भनेर मलाई अगाडि आएर भन्नु पनि सक्नुभयो ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन काउन्सिलिङ भनेर थियो काउन्सिलिङ भनेर थियो अनि काउन्सिलिङभित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्नु थियो त्यस्ता मेरै क्लासको तिनजना साथीहरू छन् र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ
1: भनेपछि कलेजले यहीँबाट विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ
3: जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा मेट्रो झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो सो मैले रिजाइन गराएको थियो त्यो चाहिँ अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन् मैले चाहिँ छोडेँ अब यो हामी भयौँ नोभेम्बर 2025 इन्टेक अब त्यसपछि आए मार्च 2026 इन्टेक तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ अब अहिले म चाहिँ रिसर्च इन्टरको लागि जान्छु तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ
1: भनेपछि हरेकचोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले पनि 3 महिना अथवा समय अनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ
3: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन् र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति भरि पाइँदो हो रहेछ यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि प्रोग्राममा चाहिँ म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला चाहिँ इन्टर्न नै याद आउँदो रहेछ नि त होइन हाम्रो कलेजलाई पनि अनि त्यसरी कति भलेन्टियर पठाउनु पर्यो भन्यो भने सबैभन्दा पहिला चाहिँ मनै पर्यो अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेछ र म सहित अहिले मार्चिन्डेका पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको छु
1: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेछ यसको
3: यो साँच्चीकै नै हुने रहेछ किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 जनाको टिम थियौँ र डिरेक्टली नभए पनि इन्डिरेक्टली चाहिँ मनै थियो त्यो टिमको लिड अनि सबै यताउति त्यो भिडियो खोज्ने भिडियो यसरी खोज्ने गीत खोज्ने मान्छे खोज्ने अनि सबै त्यो रेकर्डिङ सेकर्डिङ सबै मैले नै गरेर हुन्थेँ होइन र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले हाम्रो मनोज सरले अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने हाम्रो मोबाइल फोनमा नै मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो र त्यो भयो कन्टेन्टको लागि अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन छ माइकहरू डिएसएलआर त खिच्न अलिकति उनी अलिकति केही न केही सिक्नु पर्यो नि त 3 महिनाको अवधिमा मैले त्यो पनि जाने त्यो माइकहरूमा यताउति चलाउन ओर्न अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यसो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नु भएको थियो सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा यही पोस्टमा मैले काम गर्नु पऱ्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ
1: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन त्यो चाहिँ कतिको महत्वपूर्ण हो जस्तो लाग्छ एउटा विद्यार्थी भएकामा विद्यार्थीलाई काम चाहिँ कतिको महत्वपूर्ण हो
3: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो अलिकति ठट्टा जस्तो लाग्ला तर मेरो साथीले चाहिँ उसले चाहिँ साँच्चीकै नै के भनेको थियो भने मलाई घरमा पैसा मग्दा लाइसकेपछि साँच्चीकै उयाँ मात्र भनिदियो नि त्यसले अनि हामी हाँसेको थियौँ होइन अनि अब मैले चाहिँ ब्याचलर स्टार्ट गरेदे स्टार्ट गर्ने बित्तिकै चाहिँ पैसा आएन डेफिनेटली दुई महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ र त्यसपछिदेखि अहिले सायद पाँच छ महिना जति भयो त्यसपछि पनि मैले घरमा पैसा मागेको छैन र मैले आफैले लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु अनि आइपिओ र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु
1: नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउनु धेरै सजिलो भन्छ भन्नु बुझ्नु पर्यो होइन
3: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन मेरो मेन नै हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको त्योहरू मजाले भनेको छ र मैले अलिकति रमाइलो गरेर घुम्न जाम भन्यो भने पनि मसँग पैसा हुने नै छ मेरो अहिले सो गरेको राम्रो
1: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो
3: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिस्क अब वेबसाइट पढाउनु हुन्छ र वेबसाइट मेन्टेन गरेर भने स्टुडेन्टहरूलाई सोधेको हुन्छ त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन तर रिसर्च छ हाम्रोमा रेन इन्क्युबेसन भन्ने छ जुन चाहिँ सामान्य स्टुडेन्टले मात्र होइन बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ त्यो चाहिँ रिसर्च ल्याब हो जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ र रिसर्च र त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ सो हो कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ
1: आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो अथवा त्यो बुझ्न पनि सकिन्छ नि त
3: एकदम मजाले नै सकिन्छ सबै विद्यार्थीहरूलाई अब सबैलाई त केही गरी पनि पुगेन सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन तर भएको पाएको उसले इफ उसले त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो हो चिनिन्छ पनि मलाई कलेजमा मेरो क्लासका नै मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई बिस्तारै सिसी भन्नु बोलाउँथे कि कन्टेन्ट क्रिएटर भनेर अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त
1: हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई
3: हस् धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमा कुण्डकी अनुसा घिमिरे क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव चुनौती अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोण बारे कुराकानी सुनौ कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढ़ाईसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावना बारे कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: Wonderful, excellent, amazing. Number one, when you go, it's all about safety. When I go in transit, I'm safe there.

0: entire brand.
1: एक वर्ष देखि पांच वर्ष सम्म का सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
2: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको उत्कृष्ट नक्षत्र परेको दिन स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
1: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन.

0: ついたんだ。どうしてみちゃん。
1: おじいよ、レディオネットワーク。उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। पढ़ाई केवल डिग्री का लागि होइन, भविष्य निर्माण गर्ने महत्वपूर्ण यात्रा पनि हो। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशिप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज खोज्न थालेका छन्। यी आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका आईएसएमटी, सफ्टवेयरिका, टेक्सास इन्टरनेशनल, द ब्रिटिश कलेज, ग्लोबल कलेज, लिबर्टी, किङ्स कलेज लगायत शैक्षिक संस्थाहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजना गरिरहेका छन्। सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट, एआई, साइबर सेक्युरिटी लगायतका विषयमा अध्ययन गराइने यी कलेजहरूले इन्टर्नशिप, करियर काउन्सिलिङ, जब फेयर र उद्योगसँगको सहकार्य मार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यस्ता अभ्यास सीमित संस्थामा मात्र होइन, देशभरका विद्यालय तथा क्याम्पसहरूमा पनि विस्तार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय अहिले बहसको केन्द्र बनेको छ। अब नेपालका अरू शैक्षिक संस्थाहरूमा पनि पढ़ाईसँगै रोजगारीको मोडेल लागू गर्ने सम्भावना, चुनौती, प्रभाव र आवश्यक नीतिगत व्यवस्था बारे शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँगको कुराकानी सुनौं।
0: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा। यो पछिल्लो समय केही क्याम्पसहरूले चाहिँ विद्यार्थीलाई पढ़ाईसँगै रोजगारीको अवसर पनि दिन थालेका छन्। सुनमा यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ?
2: यो एकदमै राम्रो प्रयास हो, आफ्नो यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर खास गरी कलेज सकेपछि प्लस टू अथवा ब्याचलर सकेपछि, प्लस टूमै पनि अनि ब्याचलरमा पनि सकेपछि प्राय विद्यार्थीहरूको हामीले जनरल ट्रेन हेर्दा पाँच किसिमको ट्रेन पाइएको छ कि। एउटा विदेश जाने ट्रेन हुन्छ, विदेश जान चाहन्छन् कोही पढ्नको लागि, कोही काम गर्नको लागि, अनि यहीँ बस्नेहरू एकथरी जागिर गर्न चाहन्छन्, कोही अब सरकारी जागिर खान्छन्, कोही सोसल सेक्टरतिर एनजिओ आइएनजीतिर जागिर खान चाहन्छन्, कोही प्राइभेट सेक्टरमा जागिर खान चाहन्छन्, अनि यहीँ बस्नेहरू अर्काथरी जागिर खान्न, म आफ्नै केही गर्छु भनेर एउटा उद्यमशीलता गर्न खोजिरहेका हुन्छन्। अर्को थरी चाहिँ चौथो थरी के भने यो परिवारकै पेसालाई निरन्तरता दिन गइरहेका हुन्छन्। आफ्नो परिवारका पहिलेदेखि गइरहेको पेसा छ, कुनै व्यवसाय छ, पसल छ, व्यापार छ भनेदेखि, अथवा अरू कुनै पनि गर्न चाहन्छन्। कोही कोही चाहिँ अलिक केही नगरी पनि बस्नेहरू हुन्छन्, तर हामीले खोजेको के भने अब बाहिर जान चाहनेहरू होस्, अथवा यहीँ बसेर जागिर खान चाहनेहरू, अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन्, अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन्, जोसुकै हुन्, उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ। अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि, प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने, बाहिर जाने कि यहीँ केही काम गर्ने, गर्ने भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ, एकदमै चिन्तित। तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन, कोही साथीको लय लयमा हुन्छन्, कोही अब देखेर कता लाग्छन्, आफ्नो हिसाबले लाग्छन्, पछि म त यो हुन्छु भनेको थिएँ, यस्तो भयो भन्ने हुन्छ। उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन। यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने, यो काम जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले।
0: यसमा पनि केही कलेजहरूमा चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीले कसरी प्रदान गर्न सकिन्छ भनेर त्यसको अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ। विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा, पढि पनि रहनु भएको

0: त्रिभुवन विश्वविद्यालय अथवा अरु विश्वविद्यालयहरुमा पनि रिसर्चको रूपमा इन्टर्नको रूपमा त्यो चाहिँ देखिएको रहेछ। समग्रमा नेपाल भरिको कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरुमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
1: युनिभर्सिटीमा त एकदमै सम्भव किन छैन? अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् क्या, पढाउनेलाई नै महत्वपूर्ण ठानिने अनि पढ्ने, पढाएको सिक्ने, सुन्ने, सिक्ने, लेख्ने अनि परीक्षामा परीक्षा दिने, पास हुने, फेल हुने, यस्तै यस्तैमा मात्रै सीमित छ। तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू हो। जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन्, अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने, परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने, फण्ड खोज्ने, ती कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिराखेका हुन्छन्। विदेशमा चाहिँ हाम्रोमा चाहिँ अलिक शिक्षामा आधारित भएको हुनाले हुन्छ। जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क संकलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। रिसर्चका कामहरू गरिराखेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस बाहेक है, र कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू, कतिबाट फन्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन, व्यक्ति आफैले गर्ने, सुपरभाइजरले गर्ने हो। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन् पढ्दा पढ्दै पनि, यो सम्भव छ। अब कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, आफैले गर्न नसके भने आफूभित्र रोजगारी दिने, अब युनिभर्सिटीले आफैले रोजगारी दिने भन्ने युनिभर्सिटीको संस्था होइन, रोजगारी दिने संस्था होइन, कलेजहरू रोजगारी दिने संस्था होइनन्, कि त शिक्षाका केन्द्रहरू, ज्ञानका केन्द्रहरू, त्यहाँबाट रोजगारी दिएर सबै सम्भव हुँदै हुँदैन। यद्यपि रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् होइन, रोजगारीको लागि सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै संघ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन। युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने पाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन खास, शिक्षा, ज्ञान, उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्वपूर्ण भएको हुनाले उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो भनेर होइन, यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भने यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई, विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नो युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रो कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यसको रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ। तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है, अनि यो पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग है, डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूले के चाहिन्छ लैजानु छ, यस्तो छ है भनिदिने, सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू

0: त्यही काम पाउन पाए भन्ने त्यो अब सबैमा स्वाभाविक हो। अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त त्यो सम्भव हुँदैन होइन, त्यो त्यो सेक्टरै होइन युनिभर्सिटी काम दिने सेक्टर होइन, रिफर्म गर्न सक्छन्। अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि लिडरसिपको आवश्यकता छ, तिमी लिडरसिप सिक, सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि। अनि ट्रेनिङ लिन जाऊ, पहिलो विदेश जान्न म यहीँ छ, म अन्टरप्रेनरसिप लिने खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु, त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग त्यो व्यवसायसँग गएर सम्पर्क गराइदिन सक्छन्। त्यस्ता खालका रिसोर्स पर्सनहरू, त्यस्ता खालका व्यक्तिहरूलाई ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन्। यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ। अनि सम्बन्धित ठाउँमा कहाँ हो सिप सिक्न पाइने ठाउँ, त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने
1: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खर हामी जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
0: यस्तो हुन्छ, अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्वपूर्ण त्यो कारणहरू, विदेश जाने कारणहरू हुन्छन्, यो विभिन्न कारणहरू छन् भनौँ न। कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन्, अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु, मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने अब म त्यहाँ जान्छु भने त्यसलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन। राम्रो पढ्न पाउँछ, उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुन सुयुक्त नाममा गएर पढे पनि हुन्छ, नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन। कामको सिलसिलामा पनि त्यही हो, जहाँ गएर काम गर्न पाउँछु भन्छ, उसले देखेको छ राम्रो छ भने गइहाल्छ, तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन, अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ। गरिबीको कारण अथवा बाध्य भएर जान पर्नेहरू यसरी हुन्छन्, उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन। कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या, मानवीय प्रकृति हुन्छ, आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो। अहिले म धेरै आएको छु, मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने, आफू जहाँ बसेको छ त्यहाँ अन्त राम्रो लाग्ने होइन, यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने, यो त मान्छेको ह्युमन नेचर हो। अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो, त्यो मानवीय प्रकृति हो। तर म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि होइन, त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त। म यही सिप सिक्न सक्ने त्यस्तो व्यक्तिहरूलाई सिप सिकाइदिन सकिन्छ, सिपसँग सम्बन्धित रिफरल सिप सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ, उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है। अनि सामान्य सामान्य भनौँ न सिभी तयार गर्ने, एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने, यस्ता यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब लिएका हुन्छन्, प्राइभेट सेक्टरमा कहाँ पुगेका हुन्छन्, ती कुराहरू सिकाइदिने, सहजीकरण गर्ने, यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको यतिकै यहाँ त केही रहन्थ्यो मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन्, उनीहरूलाई त टिकाउन सकिन्छ। एउटा कुरा सत्य कुरा के चाहिँ हो भने हाम्रा ग्रेजुएटहरू टिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी त्यति नभएको कारण उनीहरूमा समस्या भएको क्या। ग्रेजुएटहरू पढ्ने हिसाबमा त राम्रै छ तर कामको अनुभव हुँदैन होइन, एउटा पर्सनल नेटवर्क अब त्यो खालको चिनजान चिना पर्सीहरू हुँदैन, अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन, भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ। अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन्, खोजिदिन सकिन्छ, अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ, चिनजान गराइदिन सकिन्छ, इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ। यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ। त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन, तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
1: अनि यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ चुनौतीको कुरा पनि गर्नु अलिकति के कस्ता चुनौतीहरू हुन सक्छन्?
0: एउटा त अब यसको लागि

0: thực tình là mình đi xuống chỗ cái chạy như vậy đấy mà là xuống chạy như thế chúng ta làm được này à cứ học cũng phải đâu nữa rồi không được bên cái cá cao thế sao phải ship kí kí ở bên nước mà cá kí thế như vậy sao được không được cá cái gì thật gì ra này mà là xuống chạy như thế là unit thế chúng ta làm được như vậy mà là xuống chạy như thế cái gì bây giờ tăng cho lại như thế như vậy thế nên nhiều lần chúng ta cũng chịu khó xong rồi xem rồi sau đó ít ra là thì ở trên đó thì nó có cái sale phần nó là unit khada gar ra university ne banay rahe ga chhan ra jen tena aarthik srot ko pani vyavasthapan garyo ra tyo unit pani khada garyo ani tesko chhai unit tyo samsa kaam pani garna thale vidyarthi sahayak karan pani garna thale bhane phari ke bhanda sabai kura haru jane ko bhanne sastanta eutai sale eutai unit bata uplabdha hudaina kina sip pani sabai khalka sip haru tyaha bata sikhauna sambhav hudaina है सबै जानकारीहरु पनि त्यहाँबाट किन सम्भव हुँदैन इन्टर्नशिपको कार्यक्रमहरु पनि सबै गर्दिन त्यहाँबाट सम्भव हुँदैन अब यसको लागि के भने त्यो के अर्को चुनौती छ अर्को चुनौती भनेको त्यहाँ यसलाई यतिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने विद्यार्थीसँग अलिअलि पैसा त्यस्ता त्यो सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पर्यो पैसा उठाउने भन्ने पनि त्यो पैसा नउठ्न सक्छ नदिन सक्छन् अनि त्यहाँ गएर सिक्न नै नचाहने हुन सक्छन् अर्को चुनौती के छ भन्दा हाम्रो अहिलेको माहौल नै यही सिक्न पाए हुन्थ्यो भन्ने भन्दा सकिएपछि बाहिर गइहाल्नु वा त हुँदैन भन्ने खालको त्यो मानसिकता त्यस्तो बनिएको छ मनोवैज्ञानिक असर त्यस्तो पर्छ युवाहरूमा त्यो अहिलेकोमा छ त्यो अहिलेको माहौल सधैँ त्यस्तो हुने होइन तर पहिला पनि थिएन पछि पनि नहोला तर अहिले प्लस टू पढिसकेपछि अब पढे गरेको विद्यार्थीले पनि म त बाहिर जाने हो भन्न सुरु गर्छ अनि तपाईँले यहाँ जस्तो सुकै पहल गरेको त्यो पहलप्रति विश्वासै नहुने त्यो विश्वास जित्ने ट्रस्ट जित्नेलाई पनि अर्को चुनौती छ त्यसकारण विभिन्न चुनौतीहरू छन् नभएर होइन हुँदा चुनौती हुँदा हुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू हुन्
1: एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि पढ्दै कमाउँदै भन्ने त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ
0: भर्खरको नीति तथा कार्यक्रम 84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ पहिला पनि थियो अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए यो सुन्नमा एकदमै राम्रो छ अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन अब विद्यार्थीलाई के भने अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ सिक्ने मात्रै काम गऱ्यौँ त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ अब काम पनि गर्ने पढ्ने पनि काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ पढ्ने काम थ्योरिटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन् प्राविधिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन् अनि काम पनि हुँदै जान्छ काम सँगसँगै आमदानी पनि हुन्छ त्यो भयो भने यहीँ आमदानीका स्रोतहरू देखेपछि र त्यसैमा चारै अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ र अर्को के भने आमदानी नभएर अथवा काम नभएर त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति होइन आफ्नो लक्ष्य पूरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो चुनौती भनेको यसको कार्यान्वयनमा हो अब विदेशतिर पनि के हो भने हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त अस्ट्रेलिया जाने विद्यार्थीहरू होइन हप्तामा के भन्छ हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन् बाँकी दिन काम गर्न पाउँछन् 20 घण्टा काम गर्ने भन्ने कोहीको कति घण्टा भन्ने हुन्छ अनि त्यही काम गर्न पाइन्छ भने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन् होइन काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न खान पुग्ने पैसा हुने भएपछि त्यो त्यो आकर्षण चाहिँ मुख्य आकर्षण पढ्दै कमाउँदै गर्न पाइने भनेर आकर्षण हो कि त्यो चाहिँ हाम्रै यहीँ गर्न सक्यो भने त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुन्छ
1: भनेपछि जुन विद्यार्थीको आकर्षण छ विदेशमा जुन एउटा वातावरण छ पढ्दै कमाउँदै बुझ्न मिल्ने खालको त्यो भनौँ सजिलो तरिकाले बुझ्दाखेरि रोजगारसँग चाहिँ जोडिएको शिक्षाले युवाको मानसिकतालाई चाहिँ अलिकति परिवर्तन गर्न सक्छ भन्ने बुझ्नु पर्यो
0: सक्छ त्यो पढ्दै कमाउँदै गर्दाखेरि उनीहरूको दुवैतिरको लक्ष्य हासिल हुन्छ त्यो पढ्न पनि पाउने अब आमदानी पनि हुने आमदानी मात्रै होइन त्यो आमदानी गर्ने वातावरण र त्यो फाउन्डेसन पनि अब तिम्रो छ जानिँदैन होइन अनि फेरि लड्दै फेरि उठ्दै फेरि लड्दै फेरि उठ्दै गर्नुपर्छ अनि त्यो काम त उनीहरू पढ्दै कमाउँदै गर्ने बेलामै सिकिसक्छ नि त होइन अनि पढिसकेपछि त उनीहरूलाई सजिलो हुन्छ अनि रियल फिल्डमा त्यो उत्रेपछि अनि उनीहरूलाई त्यो सिक्नुपर्ने बेसिक कुराहरू लडेको उठेको यस्ता अनुभवहरू पहिले लिइसक्छन् अनि उनीहरूलाई आमदानी गर्ने क्षेत्रमा पछि रोजगारीको क्षेत्रमा जाँदाखेरि उनीहरूलाई सजिलो हुन्छ. यो हाम्रोमा सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रम भयो. अब अहिलेको त अलिक पहिलादेखिबाटै आएको यो कन्सेप्ट यो अब कन्सेप्ट आयो त्यसमा प्रभावकारी रूपले कार्यान्वयन हुन गाह्रो भयो. यद्यपि कार्यान्वयन गर्न सकियो भने ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ.
1: अब यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक हुनु विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा सँगसँगै सरकारको त सबै छ.
0: अब सरकारको त यस्ता नीतिहरू बनाइदिने हो सहजीकरण गरिदिने नै हो सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने त्यही अनुसार अब सरकारको आफ्नो हैसियत अनुसारको अब आफ्ना निकायहरूमा बजेट विनियोजन गर्ने यो सरकारको जिम्मेवारीको कुरा भयो सरकारले गर्ने कुरा भयो. कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो. वातावरण भनेपछि कलेज आफैले त्यहाँभित्र काम बनाउँदै काम दिलाउँदै गरेर पनि सबैमा सम्भव हुँदैन. मैले अघि भनिहालेँ नि सबैमा आफैले सम्भव हुँदैन तर कलेजले के भन्दा रिफर गरिदिन चाहिँ सम्भव हुन्छ. जोड दिनु पर्यो सबै कुरा कलेजको आफै आफ्नो क्षमताले पाउँदैन युनिभर्सिटीको आफ्नो क्षमताले पाउँदै जाँदैन. त्यो हैसियत बोकेका निकायहरू छन् प्राइभेट सेक्टर छन् निजी के भन्छ गैर सरकारी संस्थाहरू छन् सरकारी निकायहरू छन् भने उनीहरूसँग जोड दिने र त्यहाँका आवश्यकता हाम्रो ह्युमन रिसोर्स तपाईँहरूलाई चाहिने ह्युमन रिसोर्स हामीसँग छ भने यतिले जोड दिने न हो यमयु गर्न सकिन्छ नि है स्थानीय सरकारसँग यमयु गर्न सकिन्छ त्यहाँबाट कामहरू तपाईँहरूका यी कामहरूलाई हाम्रो विद्यार्थी मार्फत गराउनुहोस् भनेर भन्न सकिन्छ. प्राइभेट सेक्टरमा गर्न सकिन्छ. इन्टर्नसिपको लागि पनि विभिन्न कलेजहरूसँग इन्टर्नसिपलाई कम्पलसरी बनायो भने एकदमै राम्रो हुन्छ है होइन. इन्टर्नसिप गराउन सकिन्छ. इन्टर्नसिपलाई कम्पलसरी गराउने खालको त्यो त्यो खालको पाठ्यक्रमहरू त्यसरी लैजान सक्यो भने कलेज युनिभर्सिटीले त्यो गर्यो भनेदेखि कामको क्षेत्रमा प्रवेश गर्छन् र आधारभूत जानकारीहरू प्राप्त गर्छन् क्या. रोजगारीसँग सम्बन्धित कोही विद्यार्थी एनजिओ सेक्टरमा आउनुभयो र त्यहाँ एउटा एनजिओमा छ महिना जति इन्टर्नसिपको तहमा बसेर काम गर्नुभयो भने त्यहाँभित्र एनजिओ कसरी सञ्चालन हुने रहेछ कसरी प्रोजेक्टहरू चलाउने रहेछ प्रपोजल कसरी राख्ने रहेछ प्रपोजल राख्दा के चाहिँदो रहेछ कम्पोनेन्टहरू यस्ता कुरा बेसिक कुराहरू त सिक्नुहुन्छ नि है. अनि त्यो बेसिक कुराहरू सकिसकेपछि अनि उहाँहरूलाई त्यो इन्टर्नसिप सकिएपछि प्रोफेसनल वर्ल्डमा जानलाई एकदमै सजिलो हुन्छ.
1: अन्तिममा चाहिँ विशेष गरी यो नेपालमा अवसर खोजिरहेका जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ.
0: नेपालमा अवसर खोज्ने विद्यार्थी भाइ बहिनीहरू साथीहरूलाई मेरो अनुभव र मैले देखे जानेको कुराका आधारमा म के भन्न सक्छु भने एउटा त विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने त्यत्तिकै उहाँहरूले एकदमै धेरै ठुलो इन्कमको धेरै होइन एकदमै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन. जिरोबाट सुरु गर्नुपर्छ. त्यसको लागि तयार हुनु पर्यो मानसिक रूपले तयार हुनु पर्यो है. कहीँ कसैले कति यति यति तलब खाएको छ भनेर 60-70 हजार तलब खान्छ अरे भनेर सिधै 60-70 हजारको अपेक्षा नगरिकन मैले 5 हजारबाट पनि सुरु गर्नुपर्ने हुन्छ अथवा मैले भलन्टरी काम गरेर सुरु गर्नुपर्ने हुन्छ म एक दिन त्यहाँ पुग्छु भन्ने हिसाबले त्यो धैर्यता चाहिन्छ एउटा. दोस्रो हाम्रो शिक्षा प्रणाली एकदमै बढी थियोरिटिकल छ है. सिद्धान्तका कुराहरू बढी हुन्छन् ज्ञानका कुराहरू बढी हुन्छन् सिपका कुराहरू त्यति धेरै छैनन्. तर रोजगारीको क्षेत्रमा सिप बढी महत्वपूर्ण हुन्छ. विद्यार्थी भाइ बहिनीहरूले सिप सिक्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ. ज्ञान पछाडि सिप उत्तिकै आवश्यक हुन्छ. पढिसकेपछि उहाँहरू कुनै न कुनै सिप आफ्नो रुचि अनुसारको सिप सिक्नलाई म एकदमै आग्रह गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई. धैर्यताहरूको कुरा भयो. अर्को कुरा के भने यो खोज्ने र कहाँ आफ्नो रुचि अनुसारको काम कहाँ पाइन्छ भन्ने कुरामा सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्था अथवा व्यावसायिक प्रतिष्ठानहरू होइन व्यवसायहरू उनीहरूसँग गएर मैले सिक्न त बाँकी नै मैले पढेर सकेँ तर सिक्न बाँकी नै छ भन्ने कुरा यति चाहिँ ख्याल गर्नुपर्छ है। त्यति भयो भने उहाँहरूले सिक्नुहुन्छ पनि आफूलाई अगाडि पनि लैजानुहुन्छ। सिक्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद। तपाईँलाई
0: धन्यवाद सर।
1: हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unionn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिने लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गोवाले पनि बिदा माग्छु। नमस्कार।

0: Good fiber exceeding expectation.
1: गोदावरी नगरपालिका को अत्यंत जरूरी सूचना यस नगरपालिका भित्र संचालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नु हुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्ष को 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी

राष्ट्रपति भुवनारायण श्रेष्ठले न्यायालयमा अनुरोध बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएशनले पाँच

भनेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्ध करिब दरपिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता तुरन्दास सिंहलालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिंहलालले दरपीट विरूद्धको निवेदन दिनुभएको थियो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले भूलमा राखेपछि विवाद हिजो कानून प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको

लागि आवश्यक तयारी शुरू गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट हामीलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टिनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्यधिक थकान महसुस हुने, तालको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट

0: देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महासंघले आग्रह गरेको छ। यस्तै केही ठाउँमा आज पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महासंघको अनुमान छ। महासंघका अनुसार आज र भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी रहनेछ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँमा मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार महिना भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निम्ल्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ रहेको थियो। भारतमा डलरको मूल्य बढ़े सँगै स्वतः नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ। रेमिट्यान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात भने महँगो।

प्रशासन र सार्वजनिक सूचना मार्फत जानकारी गराउन सँगै सेवा संचालन क्षेत्र ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ।

अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। उहाँले कतार साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ।

गर्नु भएको छ। भएको फेब्रुअरी 28 तारीखमा इजरायली र अमेरिकी सेनाले इरानमा हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्र ट्रम्पले इरानका लागि समय घटिँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इंग्लिश प्रीमियर लीग फुटबलमा आर्सेनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सेनलले गैराति भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काय आभर्टेजले गरे। यो जितसँगै आर्सेनलले शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सेनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथ हराउन नसकेमा आर्सेनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सेनलले क्रिस्टल प्यालेस भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि पटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज सर्वोच्च अदालतमा उत्पन्न

0: सुनने वर्णन नगरा हो सीटी भाग पांच अंक में अगड़ी नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू मार्नु हुनेछ।
1: जोडको काख
2: स्वच्छ सुन्दर र शुद्धको प्रति
1: शान्ति र आनन्दको अनुभूति
2: हिमालयबाट टाढा
1: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841956 वेबसाइट झुले.com.np।
3: मेरो कथा ब्याङ्किङ गर्दैछु सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्क नभएको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0754-93-33-4-93-555।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजीभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरले अपाङ्गता भएका अभिभावकको बालबालिका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा निर्धारण गर्ने भएको छ। महानगरले कक्षा 11 र 12 को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारको बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। महानगरको 49 औं कार्यपालिका बैठकबाट पारित गरिएको छात्रवृत्ति व्यवस्थापन कार्यविधि 2083 यो व्यवस्था थप गरिएको महानगरको शिक्षा विभागका प्रमुख नामराज

Pasal उनले आएको भाडा 45 हेल्पलाइन सेवा र जुन सम्बन्धी काम नगरपालिकाको कार्यालयबाट सञ्चालन भइरहेको पनि केही मित्र ती सेवा नारायणीबाट सञ्चालन हुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गएको वर्ष 22 गते पनि आयोगलाई सरकारी भवन प्रयोगमा ल्याउन पत्राचार गरेको थियो। आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसा र विवेश सम्बन्धी हुजुरी तथा सेवा प्रवाह गर्दै आएको छ। आयोगका अनुसार दैनिक 20-25 जनाले प्रत्यक्ष सेवा लिने गरेका छन् भने 11-45 हेल्पलाइन मार्फत देश तथा विदेशबाट दैनिक औसत 50 जना भन्दा बढ़ीले सेवा लिने गरेका छन्। भूपाहुले गाड़ी दुर्घटनाबाट सुरक्षित रहने नियमित रूपमा हेलमेटको प्रयोग गर्नुपर्ने विषयमा सरकार भएका निकायका प्रतिनिधिबीच छलफल भएको छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सड़क सुरक्षा विज्ञान, प्राविधिक क्षेत्र, युवा बालबालिका तथा सरकार भएका संस्थाका प्रतिनिधि गरी झण्डै 60 जनाको सहभागिता थियो। कार्यक्रममा अर्थोपेडिक सर्जन डाक्टर सतीश प्रसाद मनवालले भूपाहुले गाड़ीको दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेलमेट प्रयोग गर्नु महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सड़क सुरक्षा विद्या भगवती सिन्हाले नेपालमा हेलमेट कानून, राष्ट्रिय हेलमेट मापदण्ड कानूनको आवश्यकता तथा चालक र पछाडि बस्ने ढुवैले अनिवार्य रूपमा हेलमेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेशन एफआईए तथा एआईपी फाउण्डेशनको सहयोगमा हेलमेट कानून तथा मापदण्ड सम्बन्धी छलफल कार्यक्रममा हेलमेट प्रयोग सम्बन्धी कानून भने प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिइएको हो। यस वर्षको युग कवि सिद्धिचरण पुरस्कार 2083 वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गार्गी शर्मालाई प्रदान गर्ने निर्णय युग कवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा प्रतिष्ठानले 1,00,000 रूपियाँ पुरस्कार राशि सहित सम्मान गर्न लागेको हो। युग कवि श्रेष्ठको साहित्यिक पेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने विषय प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन एवं उल्लेखनीय योगदान पुर्याउने अग्रणी साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ। यो कवि श्रेष्ठको जन्म 1969 साल जेठ 9 गते भएको थियो भने उहाँको निधन 2049 साल जेठ 22 गते भएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जी मित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रश्नाधित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 दिने विमुक्ति आन्दोलनको घोषणा। अपाङ्गता र संरक्षित परिवारका बाल बालिकालाई काठमाडौँ महानगरबाट छात्रवृत्तिको व्यवस्था। कक्षा 11 र 12को छात्रवृत्ति परीक्षामा आरक्षित समूहमा आवेदन दिन सके। र दुई पाङ्ग्रे गाडी दुर्घटनाबाट सुरक्षित रहने हेलमेटको प्रयोग सम्बन्धी कानून बन्नुपर्ने नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँ है। ए ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
4: नमस्कार, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
3: ल ल ल, किन दिन्छ?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभप्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: पालो पालो भन त। सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
0: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापनको।
9: नमस्कार सेनसेनेका दिदी। नमस्कार नमस्कार। बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापनको।
10: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन।
12: को बाहिर?
13: दिदी सुन्तले ढुक्क खोल्नुहोस् न।
12: के भयो यति राति किन निक्लि राखे?
13: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
12: ल भन के भयो?
13: आज घरमा कोही ढङ्गको मौका छोडेर तल्लो घरको माइला दाइले दिदी
12: माइला दाइले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल ल, अब ढिली नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सतर्कतासँग भेट्न जाउँला।
14: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन हो।
15: हो काकी, के को सुयर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
15: के रे, नाम त भर्खर 17 लाग्यो होइन?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ, छोरी पनि खुसी नै थिए।
16: त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं।
15: राइट काकी हजुरहरू, त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश साथी घुमिरहेछन्, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पनि बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगि गरेको बिहे स्वतः बदर पनि हुन्छ।
17: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
15: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गो भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँच। नेपाल सरकार विज्ञापन बोर्ड।
17: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
17: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
17: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
17: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
20: नमस्ते डाक्टर सर।
21: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
20: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, तराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
21: यहाँ उभ्याउनु एकचोटि तोल हेर। अनि खाना कति हो खान्छ?
20: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
21: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
20: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
21: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
20: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
21: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
21: डाँडा पखालाले धेरै दुःख दियो, दिन भइसक्यो निको भएन नि डाक्टर साहब
20: अनि के खानु भएको थियो र अब आर्तिनु पर्दैन उपचार हुन्छ
21: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
20: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
21: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
20: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
21: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छ
3: नेपाल सरकार विज्ञापन
5: मरेँ के हो
22: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिच बाटोमा बाटो काटेको
22: अरे हेर त धन्य हेर्नु तिनीहरूले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
22: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
23: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
24: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
23: नेपाल सरकार विज्ञापन बोर्ड
20: खै जन्मदाता दिनुहोस् त
21: जन्मदाता गरेको छैन नि म्याडम
20: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
21: मलाई त थाहा नै थिएन
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
24: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
23: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
24: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
23: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
25: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपद्वारा जनहितमा जारी सन्देश
26: Thank you.
25: सरोकार आज का बाल बालिका भूलिका सदनहार
0: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
25: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा लोक नेपालद्वारा जनहितमा जन सन्देश

गर्ने आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा सत्ताको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ।

0: شما فقط گروه هم
1: هست چی بخواهد؟ باشا از همی که بیسه ما چکل گرسن؟
0: با
1: دیسیک روزگاری
0: کو
1: بیسه ما گروه هم هست با دیسیک روزگاری ما زنو آگی؟ دیم دیمو پرمی فرارو کی که هون؟ علای تالو بانه تا؟ سیپ سیکی را تتا کام کو باری مرم راری بوزر مطر با دیسیک روزگاری ما زنو پرسا گروه هم هست؟ हो अरु भन त
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
3: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
1: श्याबास अति राम्रो र व्यवहारिक सुझावहरु राख्छौ अरुको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसल्लाह र साथीभाइहरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस् पूरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
5: चिल्लो पदार्थ माछा मासु

कहाँ पुग्यो कहाँ पुग्यो जरा प्रतिनिधि हुनुहुन्छ विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ साढे सात बजेदेखि आठ बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य घोषणा सम्बन्धी सूचना नेपाली सेनाको सेतु दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 30 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 4 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्ता 18 गतेको गोर्खापत्र दैनिक

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्दा चुन छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ्क बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काफी दस कटा समेत उपलब्ध छ
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
7: नमस्कार
8: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
7: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
8: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
7: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
8: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियम मिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: भनेर पो बसेछ त बिरामी हो क्या हो
10: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
11: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
11: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र ल आँखा बन्द गर त
0: त्यस्तै जस्तो हुन्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनि भूतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो।
1: ए के भो दौडिदै पो आइस त।
0: आई हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन न? विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

ಸಲ್ಲ ಆಕೆ ಮಾತಿ ಔಷಧ ಸಲ್ಲ ಹೆಪ್ಪಾರೆ.

ਮਾਇਆ ਨੂੰ ਕੋਈ ਤੱਕ ਤੂੰ ਅਸਤ ਨਹੀਂ ਬੋਲੀ ਮਾਰੇ ਬੁੱਤ

जन्म मेरी दिल की रानी छानी मारे।

0: स्टार कोलोनिया तथा जोरामाई अक्सिड प्रिंटिंग प्रेस खुल्नु भूतकुण्डी नगरपालिक पांच सौ मिली स्कूल खुल्नु विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कोलोनिया तथा जोरामाई अक्सिड प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेपकिनी पाल्चा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कूटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0835203089 0835203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस समिरी सुनो
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती कता हुनु सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ
0: नेपाल सरकार

0: उपरी जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

ससुराली के खाली मन भर।

Sali mantra,

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: बिन्दु भएन औषधी हालेको
0: नहुन शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिमटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बारी नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन हो
1: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: ल हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भने रहेछ के भयो
0: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है दा
4: ल ल ल किन दिन्थ्यो
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन

0: आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के के हुन्? पालो पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, अति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: सबै भिसिसक्यो आजकल आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साल यति कार्पेटको कार्पेटको पछाडि यतिको लोगो हिँड्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं।

0: भयो के को हल्ला खल्ला हो यो
1: के हो न डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त धनै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: I'm not going to be able to do it.

0: चार तिमहरूलाई भन्के तहरू सबको लागि पाठी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी
1: पैसा को पैसा।

0: जोत्न पास छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्का हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेर लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: नमस्कार
4: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
3: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेल मिलाप होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: Baru jalan ustin.
1: Ura, ki dental re?
2: Everest Dental Clinic, Sulu Dutkunde Nagar Palika 5, Basanta Bazar Saliri, Sulu Khumbu.
1: Hamra sewa haru?
2: Dant safa garne, dant talkaune, dantma cement bharne, dant color ko cement bharne, nadukhai dant nikalne, dukheko dant lai nadukne gari jara dekhi upachar gari dant bachaune, nikna ra lagauna sakne gari dant rakhne, guarantee bhayeko fix dant rakhne, guarantee bhayeko purai set dant lagaune, bangu tingu dant milaune, dant ko X-ray garne, sun chadi ko dant rakhne, giza sunine, ragat aai rakhne, mukh ganaune samasya ko upachar garne, bachcha ko dant nikalne, sathai kira lageko dant bharne, bachcha ko umer napugi dant ma kira lagera dukhema upachar garne, ra mukh nakhulne samasya ko upachar garne.
3: Nepal Medical Council ma darta bhayeka chikitsakhar dwara sanchalit Everest Dental Clinic ma vyavasthit standard sterilization, standard protocol ra atyadhunik technology प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
5: त्यसै जस्तो हुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी फिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840557 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सुनु दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बन्जी तिमी त विदेश जान लाग्यो रे हो दिदी टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
3: नेपाल सरकार विज्ञापन
9: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुनु दुखुम्बु नगरपालिका 10 मिलमा निर्माण गरेको ओल्डन फिल्म गुम्बा तथा सेवा केन्द्रको प्रदी धर्म गुरूपुङ प्रतिमा थौसी मुकुसु जुबाट राप्ने प्राण प्रतिष्ठा जिन्सका पूजा मानिसको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि एसएस सूचन मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रम पालन भई अभिषेक वाणको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ
10: 11 गतिको दिन बुद्ध वाचन ग्रन्थ काघीहरू वाचन गर्ने र 12 गतिको दिन व्यापी

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98130034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समय

0: स्वास्थ्य मोक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि रोजे गर्दै खोज्दै

बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा यसरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय द्वारा जनहितमा

0: नमस्कार
1: नमस्कार भाई कता छौ
0: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्मौमा परे दाई
1: अल्मौमा पर्ने कुरै छैन भाइ त्यो सँगै एसी दिएका साथीभाइ चाबहिनीको मनासुन कलेजमा आएर बुझेर त्यही पढ्नु निर्णय गरेर गइसके तिमी पनि दुःख भन्दा अब तिमी पढ्नु किनकि मनासु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो
2: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज चाबहिन सुसीपाटी सम्पर्क नम्बर 9803062382 9803062387
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
4: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
6: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन

समानता को जब बसाला हूं। यह पार सरकार विज्ञापन हो।

आधुनिक जुरीका प्रसंग छलफल करी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यबल गठन। आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्ने।

खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्ने संसदीय चुनाव समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले संसदीय सुनवाईको प्रक्रियामा निकै हतार गरिएको हुँदै आपत्ति जनाउनुभयो। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्यधिक हतारो गरिएको हुँदै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाको विषय सांसदहरू डाक्टर युगजन थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अनुरोध अन्त्य गर्न समय नै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आज उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको

बैठकमा अर्थमन्त्री डाक्टर सोनी मार्मीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्लेले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कसाम पाण्डेले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यबल गठन गरेको छ।

सार्वजनिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गर्ने तथा क्षतिग्रस्त बाली मालिकको राहतलाई सरल प्रभावकारी र समय सापेक्ष

घटना पुगेर आक्रमण तथा बालिकाले भक्षण गर्ने घटना बढ्न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङमा जंगली चौखाना बिरामी

0: र ममताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ध्यान गएको हो। उहाँको वैशाखको 29 गते श्याम बहादुर चेपाङको पाँचजनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाए त्यहाँ थिए। त्यसपछि तीनजना बाल बालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़ो लगायतका खबरहरू बाँकी नै छन्।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: 1949 वर्षदेखि सञ्चालन गरेको नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्ने विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711414 सम्पर्क गर्नुहुन अनुरोध छ
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे आज उजुरी

गरेको हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम नागरिक भेटमा आज राजस्थान र लखनऊ खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछ। ज्यालो रेडियो मिटर काठमाडौँमा 90 मेगाहर्ज र ज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला।

0: कस्तो राम्रो कुरा आवश्यक काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौ नेपाल सरकार विज्ञापन बोर्ड आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएम सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

I'm going to go to the hospital.

0: बाबू मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करवासी हंगाम बनाए मेरे पी कि हो कि खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिराम भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे भर उपचार कराने भर हमजी औषधालय तीर हे दीदी और समय जाऊ
2: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

मान्यता सबै विशेषज्ञ आजकल आत्मता यति कार्पेटिङको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिर्षा

0: ए हो कस्तो राम्रो कुरा, अब के पानी त सबैले सबै काम गर्नुपर्छ, त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पास होइन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि अनि महिलाले चलाउन सजिल्न होइन। खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भन्ने बजारमा
7: चिन्ता किन लिनु हुन्छ? एकपटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि स्वरूपबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, छोपी गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98582 साथै 98010 20895 मा मिस कल गर्नुहोस्, नगतै तपाईँलाई फोन आउनेछ।

0: ওটা দেখছি নমস্কার
1: নমস্কার সন্তোষজি কি সব বলতিরা সব ঠিকঠাক
0: কি বলবো ওটা দেখছিজু পল্লো টুর না জবরদস্তি ভয় হলে তোর বিকাশ না খবর আয় প্রভাবিত মহিলা প্রহরীকে জানছু ভেছেন কেটালে ঝুটো আরোপ হো ভ उसले छलफल गरी घटना टुंगाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है। फेरि
0: त्यो छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन
1: हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा नियमित होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड
2: भनेर पो बसेछ त बिरामी भयो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
2: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगर पालिका 5 बसन्त बजार सलेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
8: ल अब आँखा खोला त।
7: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, फिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी।

0: বন্ধু, তুমি তো বিদেশে লাগে রে। হে দিদি, তো টিকা দেখা গেলে শুরু হওয়ার কথা সেখানে চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो हो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।

0: राज्य र पेट्रोल तपाईले भनेकै केस समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा फोर बौद्ध सुलुखु
3: बाबा तिमीलाई आज स्कुल जाने मन छैन आज जाने है
4: होइन
3: यतिकै जाने मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
4: कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकिए। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: अनि त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच सलेरी सुनखुम्बु विगत देखने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मोनी सर्वो बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

Ah!

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ र
3: मो दिदी सन्तनी ढोका खोल्नुहोस् न।
2: के भयो यति राति के हुँदै आएको
3: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ।
2: नभन के भयो
3: आज घरमा कोही ढङ्गको मौका सोधेर त्यो तल्लो घरको माइला दाइले भागेर आदि दिदी
2: माइला दाइले प्याक त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ गरी पठाइदिनुहुन्छ कि ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपराउन सफलतासँग भेट्न जाम्ला।
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: को मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसादित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् त, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् त, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक

0: गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन हो।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो नमस्ते
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भनेको रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
1: दादिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा प्रादन क्षेत्रमा घाँसपात काट्न गाई बस्ती चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस् सिभिल जुन व्यक्ति उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी व्यवहार अभिभावक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्पर्क गराउ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाई सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी पूर्ण व्यवहार दबाव कर्ताव वा सुसचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ।

0: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
1: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
1: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
0: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
1: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
0: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
1: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
1: लोकेशन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
0: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा हो प्रतिभा र भविष्य बनाउने कलेज।
3: सूचना सूचना सूचना निःशुल्क आवासीय छाता व्यक्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोम बोर्सा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2007। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउण्डेशन खाम खुवा खोटाङ।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स मिता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98 42 99 6 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि टिपकुण्ड नगरपालिका 7 सुनखुम्बु।

0: कान्छ ठट्टैमा वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौकला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहुङ चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा केही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका बिन्सपुरकेमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलु खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ तीन दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन एउटै खेलाड़ीले एक भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टर लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेफर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोशाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनोजिम हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चय।
4: उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू
4: मुवान जिल्ला शर्ता 98-62-21-98-88 98-23-34-88 अङ्कामी शर्ता 97-69-70-58-55 98-20-53-52-88 आंगुलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
1: कुम्भ पार्श्वमा गाउँपालिका चौरी खर्क सुनिखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषी प्रति

आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनपीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: हेलो दाई नमस्कार.
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई. एसी परीक्षा सकेर बसेको. साथीभाइ सबैले काठमाडौँ गएर कले छानिसके. कहाँ पढ्ने के पढ्ने? म त अम्माउमा परे दाई.
1: अम्माउमा पर्ने कुरै छैन दाई. त्यसैले एसी दिनका साथीभाइ चारको मनाइसी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर बोलिसके. तिमी पनि दुःख भएर अब तिमी पढ्ने, किनकि मनाइसी आज लाखौँ

आत्मा चुरा चाहे चुरा चाहे चुरा चाहे।

कठ गुरुवारी माता हर को पानी

ಬಂದಿ ನರ್ಗೆ

कहाँ पुग्यो कहाँ पुग्यो भन्छ न प्रतिनिधिको हुन्छ विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेत्रा सुरेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सम्मेलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी

नेपाली सेनाको सीपी दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष फर्म ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही पैसा 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: आठ दुई तीन अन्तर्या दुई हजार तिरासी साल भेट एघार र बाह्र गते सोलु दुखुम्बा नगरपालिका दश तीनमा निर्माण गरेको ओल्डिङ फिल्म गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरूटुङको पेमा थर्सु मुकुसु जोबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाणको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: एघार गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र बाह्र गतेको दिन राप्ने प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलुम्तासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका दल सोलु खुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलुदुतकुण्ड नगरपालिका हुँदा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिद

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 203 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्ने, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन, सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चिनियाँ नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्ध पथ पठायो, चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाब दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनीतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपोबेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उत्रिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनीतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाइ छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा ऋण खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँलाई लागेको छ। यस्तै उजुरीकर्ताहरूले एमसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद नौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आगे औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसरी प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बारेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अझ आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्राङ्गणमा कानून विषयहरू भेला भएर लालटिन बारले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानु भएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसरी सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सेनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्ष वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कथा ब्याङ्किङ गर्नुहुन्छ। सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा बन्ने घर नेपाल खबरमा अब थप खबरहरू। देशभर तापक्रम बढ़दै गएको छ। आज 100 बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आगामी दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरिबुवा थुपीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञात तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनी नौसेनाले पश्चिम प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ पाईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दैआएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चीन ते प्रत्यक्षतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्ण सन्दर्भमा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजन गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएमसीओ र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि

लगातार प्रधान न्यायाधीश शर्मा बारे संसदीय सुनवाई चल रही। बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्दै शर्माको कार्यजना। प्रथम सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा मांग नियन्त्रणका लागि पहल गर्ने सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। इन्जिनियर भौसिनाले पश्चिम प्रशान्तमा हिंसाकर्मा तालिमका लागि विमान पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा।

0: kusir.
1: Yun tuyo ko kak.
0: Chacha, sundar rasin pakakriti.
1: Santira ananda ko anuhuti.
0: Yundar bata tangwa.
1: Suhar bata nadu kai.
0: Sabanku, swagat ratit chakalagi sadun tappar.
1: Juli Organic Farm Resort.
2: विस्तृत जानकारी का लागी फोन नंबर 9816946566 व 9841935481
3: ए बाबु मैं मेरे तो हाथ कुत्ता अनुभव सा झमझम कर सु इनासी हंगाम बनाए मेरे पनी किकी हो किकी खाई यो एक बार को जिंदगी पनी दुखाई दुखावा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
5: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 9843986852 9824417 18 9843349096 र 9861323472 आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: भन्ने त सबै बिर्सिसक्यो कि आजकल आफ्नो त
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइरी भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुनर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पाँचको साइज कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता

0: दुईसिज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुंगाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कराउने जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है। फेरि
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
1: अह हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गराउने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

Shut up, I know.

0: आइया भनेर पो बसेछ त बिरामी भोकिया हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसार कि सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनुदुत कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बन्जी तिमी त विदेश जान लागे रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र जाऊ खै के गर्ने जाने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज ऊर्जा प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस टाली, सिद्धिचरण नगरपालिका 11, गोरुनारे भिजन, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 037590222, 98528802222 र 98428003000।
3: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने नै है।
4: होइन,
3: यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ,
3: मैले साइन्सको कन्ट्याक्ट गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
5: नमस्ते, कति टाइम निकाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्याक्ट गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छक्का फुकियो।
1: ए के भो दौडिदिन्छ आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनको कुण्डी नगरपालिका पाँच सल्लेरी स्कुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सालो बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल

0: के दोष र पक्रिनु भएको छ र बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्तीको कता हुनु सर
0: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको
6: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।

0: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ? के हो के भयो?
4: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, के नदिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्या फैन स्टूडियो टाइम
2: टाइम
3: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पास सोलू खुम्बू
4: मानसिक समस्याबाट बस्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

जिगर भाकी कान्छी मेरे नजिक आएछी आफुलाई नि नसमझ यति वचन खाएछी

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामै खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन

0: बाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल मरेँ कि के हो
1: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँचे बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश

I'm not going to be able to do that.

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सयरमा बसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा मनोहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।

0: लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोछा फाउण्डेशनबाट स्पोन्सरशीप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख 9 गतेसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851073580। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ।
0: अर्जुन राई डोङगोछा फाउण्डेशन खाङखुवा खोटाङ।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
0: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 जना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रसिद्धता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9673। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री कर्मा माध्यमिक विद्यालय सुनि तुटकुण्ड नगरपालिका 7 सुरुख।

0: खट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू

0: भन्नत पर्ने ठाउँ
1: ओडिन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल टुच्चेपाटी।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य।

0: टोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Solu FM Studio Time
2: 6 PM Sajako 6 baje
0: Time check ko saathma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dutkunda Nagarpalika 5 Solu Khumbu
2: Complete Piping Solutions

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: हात्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, होइन यो पानीबाट सर्ने रोग पनि होइन, होइन स्रोतको सूचनाहरूमा विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूची राख्नुपर्छ।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो, चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
3: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ, बेचक अप्लायन्सेस बेचकको पानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालयबीच द्वन्द नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
1: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बजे बारको कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरू भेला भएर लालटेन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
0: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरण्यको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
0: यसरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझ दिने सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि किएका ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
0: सशस्त्र प्रहरीले पूर्वी नगरकाकर भित्ताबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैयालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महासंघले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
0: दुर्गा प्रसादमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका पर्सालाई आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर न्याय दिएको हो। जिल्ला प्रहरीकारले पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पर्सामाथि अनुसन्धान अघि बढ़ाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सुनता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिबेला हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वागलेको भनाई, पूर्विनाका काकर भित्ताबाट 570 ग्राम सुन र नगद सहित एकजना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिवसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। यससँगै इबोलाबारे नेपालमा पनि चासो बढ़्नु स्वाभाविक हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचार्यलाई सोध्नु भएको छ।
2: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ। तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगान्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यस्ता चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको।
12: डब्ल्यूएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
2: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। यसमा नागरिकलाई सूचित गर्ने नाकाहरूमा आफू सतर्क रहने जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
12: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नुपर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
2: रोक्नुपर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन। त्यहाँ हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रेतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी बेसी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
12: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
2: त्यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्यूएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगत अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रा संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छ। हजुर,
12: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ।
2: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धन समुदायलाई चाहिँ यसमा धेरै आचिनुपर्ने कुराहरू छैन। तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
12: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
2: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन। जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो पानीबाट सर्ने रोग पनि होइन होइन।
0: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचार्य। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओ की डाक्टर एनी एनसीआले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
1: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
13: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
13: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैंक फाइनेन्स माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 45 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.87% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 करोड़ रूपियाँमा कारोबार भएको छ।
0: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्य सहित नेपाल टेलिफोनले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा संचालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
0: म्याग्दिनी निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत रणोघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ। मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बान जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
1: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार निजी क्षेत्र शैक्षिक संस्था र समुदाय बीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीरमौरीको महाशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीरमौरीको महाशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंक्रमणमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रंगुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की म्याग्दी लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
1: राष्ट्रको लागि हप्तामा 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको सुरत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7.30 देखि 9.30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
0: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनीय नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लेओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चीनते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पौने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंक सहित तालिकाको 5 स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंक सहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजको मुख्य मुख्य खबरका शीर्षक फेरि एकपल्ट
1: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर नमिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलेपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आँखी हाल्नु नपर्ने।
0: नौसेनाले पश्चिम प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपथ पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरुवासँगै हामी विकास थापा गाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ब्यातीवाला दी मार्गदर्शन रेडियो नेनी चुकै नसु नला मुआवे ब्यातीवी मोलम थुपनांग वचु ब्यातीवाला आरोरतम शिरोप नसुन दाकु दी दसला छेतु पिवी छेवी छोपा मार्गदर्शन रेडियो TWR नेपाल GPO बक्स नम्बर 8975 EPC बक्स नम्बर 2561 काठमाडौँ नेपाल फोन नम्बर 01559103 मोबाइल नम्बर 9813003006 व्हाट्सएप नम्बर 9813003006 लोङसाङ दापुदी दसला छेथुप्न माथेवा सेक्ला तेरिला तसिबिले जय मसे
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना प्रत्येक किसिम निजी स्रोत CITC-बाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा सस्ता

13 गते दिउँसो 4 बजे सम्म सम्पर्क मिति स्थान यही सेट 14 गते बिहान 11 बजे देखि दिउँसो 2 बजे सम्म गर्मा मापी गर्न परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सिसी दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 9842996653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुर्कुण्ड नगरपालिका साथ सुनुखुन्द।

0: ठट्टै माया भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हुँदै संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नचाहिँ नै हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 98550179 र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासु लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासु लामु गाउँपालिका बिन्सुर्केमा 5 राष्ट्रिय विभूति पासु लामु शेर्पा स्मृति कप स्वरूप खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता गराउने शिक्षा जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्य

0: राष्ट्रभर सामाजिक कार्य र खेलकुदको गतिविधि संचालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुन् भुवनेश्वर। गाउँ नगरपालिका वा सुनकुली जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुन् भुवनेश्वर। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुन् भुवनेश्वर। कुनै पनि राजनीतिक दर्शनमा आपत्ति नरहेको संस्था हुन् भुवनेश्वर।
1: प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक, एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समयभन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन क्षेत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकिए बमोजिम हुनेछ। पुरस्कारहरू प्रथम बुलेटिनलाई 1,33,000 साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय बुलेटिनलाई 75,33,000 साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय बुलेटिनलाई 50,33,000 साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: 9,92,21,98,88, 9,92,34,88, अंकामी शेर्पा 97,69,70,58,55, 98,20,23,52,88, आंगुलू शेर्पा 98,41,32,55,50, 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86।
0: कुम्भ पार्सल नम्बर गाउँपालिका चौरी खर्क।

0: बाट बचौ र बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र छेउछाउबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: का सबको सरकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जनसन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। 1181 जनाले हिमाल आरोहणको अनुमति लिए। सवारी दुर्घटना न्यूनीकरणका लागि सोलुखुम्बुमा 75 विद्यार्थीलाई ट्राफिक सचेतना। सोलेरीवासीलाई स्वच्छ खाने पानी सेवा विस्तार। सोलु दुष्कुण्ड नगरपालिका वडा नम्बर 4 आगामी असोज भित्र बालमैत्री वडा घोषणा गरिने। सामूहिक प्रतिबद्धता। फरार जबरजस्ती करणीका अभियुक्त पक्राउ गर्न सफल। सोलुखुम्बुका कमल अधिकारी बने पुलिस अफ द मन्थ घोषित। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने मन्त्री परिषदको निर्णय। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन। श्रम संस्कृति पार्टीले आज पनि प्ले कार्ड देखाएर प्रतिनिधि सभामा विरोध गर्यो। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
1: ए बाबु नौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449096 र 9861323472। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32

सुसका 18 अस्ट्रेलिया का 15 जापान का 14 नेपाल का 12 ब्राजील का 10 हुनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनु भएको छ। लोसीका लागि 143 सामा डबलमका लागि 100 भादा नुप्सीका लागि 56 हिमलुङका लागि 46 कञ्चनजंघाका लागि 36 धौलागिरीका लागि 30 हुनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमला आर्गुनका लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6500 मिटर माथिका हिमाललाई आर्गुनका लागि अनुमति दिँदै आएको छ। 5800 देखि 6500 मिटरसम्मका हिमाल आर्गुनको अनुमति भने नेपाल पर्वतारोहण संघ एनएमएले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आर्गुनका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। लोसीबाट 6,36,27,700 रूपियाँ, आमा दबलमबाट 1,66,09,200, कञ्चनजंघाबाट 1,60,81,650, धौलागिरी प्रथमबाट 1,34,54,550, अन्नपूर्ण प्रथमबाट 1,20,49,175 रूपियाँ राजस्व संकलन गरेको जनाइएको छ। बढ़दो सवारी चाप र सड़क दुर्घटना कम गर्ने उद्देश्यले सोलुखुम्बुमा विद्यार्थीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दुपकुण्ड नगरपालिका 7 स्थित गार्मा माध्यमिक विद्यालयका कक्षा 9 र 10 अधीनरत 75 जना विद्यार्थीहरूलाई दैनिक जीवनमा अपनाउनु पर्ने सड़क सुरक्षाका उपाय बारेहरूमा विस्तृत जानकारी दिएको हो। विद्यालय तहदेखि नै ट्राफिक नियमको पालना गर्ने बानी बसाल्न सके भविष्यमा हुन सक्ने ठूला दुर्घटनाहरूलाई रोक्न सकिने निष्कर्ष सहित यो कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक हवलदार चन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो। कार्यक्रममा उपस्थित किशोर किशोरीहरूलाई सड़क पार गर्दा ध्यान दिनुपर्ने कुराहरू, सवारी साधनको गति र सड़क प्रयोग गर्दा पालना गर्नु पनि आधारभूत नियमहरूको बारेमा सिकाइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी सहायक हवलदार बस्नेतले पछिल्लो समय सड़कमा सवारी साधनको संख्या सँगसँगै दुर्घटनाका घटनाहरू पनि चिन्ताजनक रूपमा बढ़दै गएको बताउनु भएको छ। उहाँले सड़क दुर्घटनाहरूको मुख्य कारण तीव्र गति, ट्राफिक नियमको ठाडो उल्लंघन र सड़क प्रयोग सम्बन्धी सही जानकारी नहुनु रहेको उल्लेख गर्नुभयो। चालक र पैदल यात्री दुवैको सामान्य लापरवाहीले पनि अकालमा ज्यान जाने जोखिम रहने हुनाले विद्यालय स्तरबाट यस्ता सचेतना कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ। अभिमुखीकरणका क्रममा सड़क पार गर्ने सही तरिका, सवारी साधन चढ्दा अपनाउनु पर्ने सावधानी, हेलमेट र सिट बेल्टको प्रयोग, जेब्रा क्रसिङको महत्व तथा ट्राफिक संकेतहरूको प्रयोगत्मक जानकारी समेत दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अभिमुखीकरणमा सहभागी विद्यार्थीहरूले सड़क सुरक्षा र ट्राफिक नियमका विषयमा व्यवहारिक ज्ञान हासिल गरेका छन्। यस किसिमको सचेतनाले विद्यार्थीहरू आफै सुरक्षित हुने मात्र नभई उनीहरूका माध्यमबाट समाज र परिवारमा समेत ट्राफिक नियमप्रतिको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आगामी असोज महिनाभित्र सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 6 पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ। वडा नम्बर 4 सोमबार सम्पन्न बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी सरकारवालाहरूले यस्तो निर्णय गरेका हुन्। उक्त महत्वाकांक्षी लक्ष्य हासिल गर्नका लागि आवश्यक रणनीति तयार पार्ने र सम्पूर्ण क्षेत्रका सरकारवालाहरू एकजुट भएर लाग्ने सामूहिक ऐक्यबद्धता
समेत कार्यक्रममा प्रकट भएको वडा नम्बर चारका वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो। बाल बालिकामा लगानी सबैको सरोकार बाल मैत्री नगर विकास र समृद्धिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा वडाका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा बाल अधिकारको संरक्षण बाल मैत्री बाटो र निर्माणका विविध प्रथा यसका सूचकहरू फाइदा तथा आगामी दिनमा आउन सक्ने चुनौतीहरूका विषयमा गहन छलफल र अन्तर्क्रिया गरिएको थियो। छलफलका क्रममा सहभागीहरूले बाल बालिकाको चौतर्फी विकास नै समृद्ध समाजको वास्तविक आधार भएको ठहर गर्दै स्थानीय स्तरमा बाल अधिकार पूरा रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रमलाई उडाले तोकिएको समयभित्रै बालमैत्री घोषणा गर्न सम्पूर्ण सरकारवालाहरूलाई जिम्मेवार सक्रिय बनाउने नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ। सोलु खुल्लुमा जबरजस्तीकरणका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल प्रहरी सहायक हवलदार कमल अधिकारी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले प्रहरी चौकी बुङमा कार्यरत अधिकारीलाई वैशाख महिनाको पुलिस अफ द मन्थ घोषणा गर्दै सम्मानित गरेको हो। विभागीय मूल्य मान्यता र आदेश निर्देशनलाई पालना गर्दै व्यावसायिक लगनशोभ र कर्तव्यनिष्ठ तवरले उदाहरणीय कार्य सम्पादन गरेकाले उहाँलाई यो सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। जिल्लाको महाकुलुङ गाउँपालिका उडा नम्बर पाँच गुदेल बस्ने 32 वर्षीय र शान्त कुलुङले सोही स्थानकी एक महिलालाई जबरजस्तीकरण गरी फरार भएका थिए। विक्रमसम्म 2082 चैत्र 6 गते राति भएको उक्त घटनापछि फरार भएका प्रतिवादी कुलुङलाई खोज तलाश गर्ने क्रममा सहायक हवलदार अधिकारीले विशेष भूमिका खेल्नु भएको थियो। उहाँले गुप्त सूचनाको आधारमा वैशाख 29 गते दिउँसो सोही वडाको बुदेलमा लुकी छिपी बसेको अवस्थामा प्रतिवादी कुलुङलाई फेला पारी पक्राउ गर्न सफल हुनुभएको थियो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक अपराध अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला कार्यालयमा ल्याइ बुझाएर अधिकारीले अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउनु भएको प्रहरीले जनाएको छ। आम नागरिकमा शान्ति सुरक्षा अनुभूति गराउन र प्रहरी कौशवी उच्च बनाउन प्रशंसनीय कार्य गरेको भन्दै कार्यालय प्रमुख प्रहरी नायक परीक्षक मनोजित कुवारले उहाँको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त घोषणा गर्नुभएको हो। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका 8 सल्लेरीमा 80 घर भूमिका स्थानीय वासीले स्वच्छ तथा सुरक्षित खानेपानी सेवा पाएका छन्। लामो समयदेखि खानेपानी समस्याबाट प्रभावित क्षेत्रका लागि सञ्चालन गरिएको काफी खानेपानी तथा सरसफाई योजनाको उद्घाटन सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनालले गर्नुभएको हो। नेपाल स्वास्थ्यका लागि पानी निर्माण सिद्धिचरण नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको उक्त योजना काफी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको थियो। योजना निर्माणमा कुल 37,07,131 रूपियाँ खर्च भएको जनाइएको छ। योजना मार्फत अब स्थानीयवासीले स्वच्छ तथा सुरक्षित खानेपानीमा सहज पहुँच पाउने नगर प्रमुख खनालले बताउनुभयो। उहाँले खानेपानी सेवाको विस्तारसँगै स्थानीयको दैनिक जीवन सहज गर्नुका साथै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीले योजना सञ्चालनपछि सहज भएको बताएका छन्। स्थानीयले आगामी दिनमा पनि यस्ता जनमुखी तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सबैभन्दा धेरै तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन भएको छ। यस्तै नेपालगंजमा 36.7 भैरहवामा 34.8 विराटनगरमा 33 डिग्री तापक्रम मापन भएको छ। पछिल्ला केही दिन यता नेपालगंज धयन धनगढ़ी
भएर हावा ठिकापुर अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका ठाउँहरूमा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा अघि बढ़िरहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी र झुलिलो पदार्थ खान तथा बालबालिका ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्य कर्मीहरूको आग्रह छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज रातिको सिमधेश बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। नेपाल पत्रकार महासंघ खोटाङ जिल्लामा क्रियाशील पत्रकारहरूलाई सहभागी गराएर खोज पत्रकारिता एवं मल्टीमीडिया सम्बन्धी 5 दिने तालिम शुरू गरेको छ। कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासंघ खोटाङले आज मंगलबारदेखि जेठ 9 गतेसम्म 5 दिने पत्रकारिता तालिमको आयोजना गरेको हो। जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिगोला आचार्यले जानकारी दिनुभयो। विक्टर बजार स्थित होटल शुभदिनमा शुरू गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील 30 जना पत्रकारहरूको सहभागिता रहेको पत्रकार महासंघ खोटाङका सचिव रामकुमार भट्टराईले जानकारी दिनुभएको छ। तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष द्वै सुरेश आचार्य र शिव गाउँले खोज पत्रकारिता तथा विकास कार्यले मल्टी मीडियाको बारेमा सहजीकरण गरिरहनु भएको छ। पाँचदिने पत्रकारिता तालिमको औपचारिक उद्घाटन विक्टर गोपाकोट मछुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले गर्नुभएको छ। पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा जिल्ला स्थित पत्रकारहरूको विभिन्न पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख भट्टराईले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न सहभागी पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम यही जेठ 7 गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराचुलीका अनुसार जेठ 6 गते प्रदेश सभाको बैठक बोलाइएको छ भने त्यसको भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउने गृह कार्य भइरहेको छ। यस वर्षको नीति तथा कार्यक्रममा सरकारले केही नवीन र जनमुखी योजनाहरूलाई मुख्य प्राथमिक राखेको छ। विशेष गरी हाल निजी क्षेत्रबाट मात्र संचालन भइरहेका लागू औषध सुधार केन्द्रहरू अब सरकारी स्तरबाट स्थापना गरिने मन्त्री पराजुलीले जानकारी दिनुभयो। प्रदेशका 2 स्थानमा स्थापना गरिने यस्ता केन्द्रका लागि विगतमा COVID-19 को समयमा बनाइएका क्वारेन्टाइन स्थलहरूलाई प्रयोगमा ल्याइने सरकारको योजना छ। यसै गरी पहाड़ी क्षेत्रबाट तराईतर्फ भइरहेको तीव्र वर्षा सराई रोक्नलाई सरकारले आफ्नो अर्को मुख्य एजेण्डा बनाएको छ। पहाड़बाट हुने पलायनलाई न्यूनीकरण गर्न र स्थानीय थाथलोमै स्वरोजगार बनाउन पहाड़ केन्द्रित पूर्वाधार विकास पर्यटन प्रवर्धन र औद्योगिकरण कार्यक्रमहरू ल्याइने मन्त्री पराजुलीले बताउनु भएको छ। कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका 14 स्थित हनुमान मन्दिर अगाडि मंगलबार अपराह ग्यासका बुलेटको ठक्करबाट साइकलमा सवार 2 जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रानीका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको AS01FC-0919 नम्बरको एलपी ग्यासका बुलेटको साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटना अपराह करिब 5:30 बजेतिर भएको प्रहरीले जनाएको छ। दुर्घटनामा
आज 40-45 वर्षीय पुरूष र 13-14 वर्षीय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको नाम थर खुल्न सकेको छैन। घाइते अवस्थामा कोशी अस्पताल पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका 45 वर्षीय राम बालसोहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित भीड़ले ग्यास बुलेटमा समेत तोड़फोड़ गरेको प्रहरीले जनाएको छ। प्रहरीले भीड़लाई सम्झाई बुझाई गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। नेपाल दूरसंचार प्राधिकरणले नियम अनुसार बुझाउनु पर्ने बख्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्त वितरण वित्तीय वितरण रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष बाफतको बख्यौता दाखिला गरेको छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा संचालन क्षेत्र ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाइएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणको दफा 28(4) अनुसार सफाई पेश गर्ने अनुमति अन्तिम अवसर दिएको जनाइएको छ। अब देशभित्रका समाचार। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्विस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्यो भन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभयो। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होर्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित घर परिवारका बाल बालिकाको प्रथम प्राथम र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरणीको राजमार्गको मर्मत सुधारका चिन्ह सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले कानूनी सुधारका क्रममा प्रत्यान नियमावली 2083 र सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली 2080 को नियम 26 को उपनियम 5 बमोजिम श्री शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समय
समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दर्शन संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद बैठक छाडेर जानुभयो। त्यसका अघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्ड सेतु दिएर सदनको ध्यानकर्षण गराएका थिए। श्रम संस्कृति पार्टीले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यस्तै बीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन महँगी नियन्त्रण तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न उनीहरूले माग समेत गरेका छन्। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। वहाँले कतार साउदी अरब र युएका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकिएको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्विट सोशलमा उल्लेख गरिएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। अस्ट्रेलियाको लीग बाट बीबीएल 2026-27 उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएमसी र भारत क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अगाडि बढ़ेको खबरमा उल्लेख गरिएको छ। हिजो क्रिकेट अस्ट्रेलियाको 5 सदस्य टोली चेन्नईको मैदान निरीक्षणका लागि पुगेको थियो। यद्यपि चेन्नईमा हुने बीबीएलको उद्घाटन खेलमा कुन टोलीबीच प्रतिस्पर्धा हुने भन्ने टुङ्गो लागेको छैन। सिडनी थण्डर मेलबर्न स्टार्स मेलबर्न रेनेगेडस लगायतका टोलीहरू इच्छुक देखिएका छन्। सरकारी तहमा छलफल बाँकी नै रहेकाले उद्घाटन खेलको नीति घोषणा हुन समय लाग्नेछ। खेल खबर सँगै सोलु समाचार सक्रिय विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। 1,181 जनाले हिमाल आरोहणको अनुमति लिए। सवारी दुर्घटना न्यूनीकरणका लागि सोलुखुम्बुमा 75 विद्यार्थीलाई ट्राफिक सचेतना। सोलुरीवासीलाई स्वच्छ खानेपानी सेवा विस्तार। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 4 आगामी 28 बाल मैत्री वडा घोषणा गरिने सामूहिक प्रतिबद्धता। फरार जबरजस्तीकरणका अभियुक्त पक्राउ गर्न सफल। सोलुखुम्बुका कमल अधिकारी बने पुरूष दमठ घोषित। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने मन्त्री परिषदको निर्णय। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन। श्रम संस्कृति पार्टीले आज पनि प्ले कार्ड देखाएर प्रतिनिधि सभामा विरोध गर्यो। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन हिल चेन्नईमा आयोजना गर्ने तयारी।
हवस्त साझ 7 बजे को शुभ समाचार बाट समाचार शाखा का सहकर्मी समय सरस्वती पूर्वी रहोलि बिहार 7 बजे शुभ समाचार लीएर फिर सूचना शिक्षा और स्वस्थ मनोरंजन का शुरूआत नमस्कार।

0: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ।
0: प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र टिम दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक, एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न
2: भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
3: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित, 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
6: मुद्दाहरूको दर्पिनको आदेश इत्यादि रोकिएको हो कि भन्ने कुराहरू गर्नुभएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पिनको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
5: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका छ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
7: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रूप 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
5: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
8: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेछु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोग हो, एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
9: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
10: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
11: अनुदान र ऋणको भेज अनुसारलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र लोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
12: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीज्यूको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
5: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
13: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढ़ाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई
14: बेरोजगारी बढेको छ, मध्य पूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू नहुनेका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
13: तपाईँले एकदम एकदम एकदम कस मूलको कुरा उठाउनु भयो। अब मैले त्यसैले पनि अनुत्पादक फजुल खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढङ्गले बेरोज बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ भोलि गएर तब अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परिसक्यो प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भावना अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परिसकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढङ्गले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
5: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। ताजा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
15: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेको चाहिँ ठूलो संख्या हो।
16: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला? संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
20: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
21: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना हाम्रा चाहिँ हामी फेला भयो। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
20: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
22: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नलाई।
20: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
23: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले

0: अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
1: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू
2: छोरा बुहारीलाई पनि अनि बसेर पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खमे तर छोरी त अर्थको घर जाने जात हो यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले मेरा
1: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने
4: बहुकोनी धान एक बहुकोनी धान दुई हर्दीनाथ तीन हर्दीनाथ दुई हर्दीनाथ पाँच छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
3: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
7: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
9: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ। म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
4: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा 4
10: नामै सुक्खा 1,
4: नामै सुक्खा 3, सुक्खा 5 र सुक्खा 6 छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुनी धान 1, बहुगुनी धान 2। त्यसै गरी हामीसँग एक दुईवटा अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
10: यहाँले भन्नुभएको सुक्खा 1 देखि 6 त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो, यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्छ?
4: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका

0: तीन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक केही कम्पनीहरू छन्, सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
1: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
0: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन् ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
1: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
0: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन्। त्यस्तै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
1: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो,
0: डुबान पनि सहने, हजुर। यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरिनाथ 5 छ, हरिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यसै गरी सर्जु 52 छ, सर्जु 52 चाहे मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
1: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
0: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पार्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
1: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
0: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तराहरा 1 हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1-2-3 हुन सक्छन् होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरिनाथ 5 हुन सक्छ, हरिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2 यी जातहरू छन्। अलिक उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौ।
1: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। तर स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: स्नेहपुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले रातिको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेशको पुनः।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश केवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइनबाट एकसाथ प्रसारण हुन्छ। नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि आफ्नो योग्यता अनुसारको रोजगारी नपाइने समस्या कायमै छ। यही कारण धेरै विद्यार्थी अध्ययनका लागि तथा रोजगारीको खोजीमा विदेशी नै बाध्य छन्। पछिल्लो समय विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्र अवसरको अभाव बारे बहस पनि चर्किँदै गएको छ। तर यस्तै परिस्थिति बीच केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई पढ़ाईसँगै व्यावहारिक सिप र रोजगारीको अवसर पनि दिन थालेका छन्। यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै नेपालमै भविष्य देख्ने वातावरण पनि सृजना गरेको छ। पढ्दै कमाउने अवसरले युवाको सोच, आत्मविश्वास र विदेशप्रतिको आकर्षणमा समेत परिवर्तन ल्याउन थालेको छ। कार्यक्रमको पहिलो भागमा हामी नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव, चुनौती, अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोण बारे कुराकानी गर्छौ। पहिले काठमाडौँको दिल्ली बजारको सफ्टवेयरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा वीरता मोर्चा अभिषेक विमलीसँगको कुराकानी सुनौ।
1: स्वागत छ।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छ।
1: मुख्य विषयवस्तुमा छिर्नुभन्दा पहिले आजभोलिको कार्यवस्तु त के छ, किन व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी सुरु गर्नु।
2: आजभोलि अब म कलेज पढेर आएको छु, सँगसँगै बिहान पढ्छु पनि यसो, अनि त्यहाँदेखि एक बेला बाहिर कम्पनीहरूसँग पनि आबद्ध भएर यसो पार्ट टाइम काम गरिरहेको छु। ठिकै छ, भन्नु राम्रो छ।
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ, अध्यापन पनि गरिरहनु भएको छ, काम पनि गरिरहनु भएको छ, कसरी तालमेल मिलाइरहनु भएको छ सबै कुरा?
2: मेरो अब मास्टर्स रनिङ लगभग सकिन लाग्यो। मास्टर्सको मेरो बिहान क्लास हुन्छ, जहिले क्लास हुँदैन, अनि अब त्यो हुँदाखेरि चाहिँ अब यता पढाउने काम चाहिँ अब दिउँसोको हुन्छ, प्रायः भनौँ न कलेजमा दिउँसोको हुन्छ। बिहान आफू पढ्छु, दिउँसोको टाइममा चाहिँ अब पढाउँछु, र बेलुकाको टाइममा बाहिरको अरू कामहरू यसो भयो भने अब पार्ट टाइम कम्पनीहरूसँग गरिरहँदाखेर बेलुकातिर गर्छु।
1: अभिषेक विमल भनिसकेपछि यो प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले चाहिँ नाम सुनेको हुनुपर्छ, किनकि सफ्टवेयरको क्याम्पसबाट तपाईँले प्रतिनिधित्व गर्दै टिचिङ रोबो, टिचर रोबो, टिचिङ रोबो बनाउनु भएको थियो, विभिन्न प्रदर्शनीहरूमा पनि एकदम चर्चामा आइरहेको थियो, र अहिले चाहिँ एउटा विद्यार्थी, पूर्ण विद्यार्थीको तहबाट चाहिँ अहिले शिक्षक पनि भइरहनु भएको छ। विद्यार्थी हुँदाखेरिको अनुभव र आफू विद्यार्थी भइरहेकै ठाउँमा आफूले पढाइरहँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ?
2: यस्तो चाहिँ अब अहिले पनि म विद्यार्थी पनि हो, हुन त तर पार्ट टाइम विद्यार्थी हो अहिले चाहिँ। अब मैले बुझे अनुसार चाहिँ मैले यो सफ्टवेयरमै काम गरेँ, सफ्टवेयरमै पढेर ठिकै छ, राम्रै छ। अब मैले एज अ विद्यार्थी चाहिँ कति कुराहरू अब मलाई त फ्री थियो नि त, आउनु मन लाग्दा आउने, जानु मन लाग्दा जाने, क्लास पढेन हुनु पनि पाउँथेँ। तर अब एज अ टिचर भइसके पछाडि चाहिँ ठक्क टाइम टेबल एउटा डिसिप्लिनमा बस्नुपर्ने, स्टुडेन्ट डिसिप्लिनमा भन्दा बढी चाहिँ टिचरले डिसिप्लिनमा बस्नुपर्ने अवस्था पनि यसो बुझिरहेको छु। प्लस अर्को कुरा भनेको चाहिँ अध्ययन गर्दाखेरि चाहिँ एज अ टिचर स्टुडेन्टले भन्दा बढी चाहिँ अध्ययन गर्नुपर्ने रहेछ जस्तो पनि लाग्यो मलाई। जस्तै एज अ स्टुडेन्ट भयो भने चाहिँ पढाउँदाखेरि सुनेको कुरा सुन्दै भइहाल्यो नि भन्ने कुरा हुन्छ, तर पढाउँदाखेरि चाहिँ त्यो मात्रै नभएर डिफ्रेन्ट डाइनामिक्सबाट पनि हेर्नु पर्यो, स्टुडेन्टको मनोवैज्ञानिक पनि बुझ्नु पर्यो, कसले के कति बुझिरहेको छ छैन पनि हेर्नु पर्यो, सबै कुराहरू हेर्दाखेरि ठिकै छ भनौँ न, अब राम्रो अनुभव भइरहेछ अहिलेसम्म चाहिँ।
1: हो, म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु अभिषेक। जस्तै एउटा नेपालमा धेरै विद्यार्थीहरू भनौँ विशेष गरी उच्च शिक्षा आर्जन गर्नको लागि नेपालमा आफूले खोजेको जस्तो रोजेको जस्तो विषय छैन, र त्यो सँगसँगै त्यो भयो भने पनि त्यही अनुसारको आय आर्जन छैन भन्ने गुनासो धेरै सुनिन्छ, र त्यो वैदेशिक पलायनको दर पनि धेरै तुलनात्मक हिसाबले विद्यार्थीहरूको दर नै धेरै देखिन्छ होइन। र केही क्याम्पसहरू छन् जसले चाहिँ विद्यार्थीहरूलाई पढ़ाई सँगसँगै आय आर्जनको बाटो पनि दिइरहनु भएको छ, अब इन्टर्नशिपदेखि लिएर अरू भनौँ न आएका विद्यार्थीहरूलाई अरू संघ संस्थाहरूसँग समन्वय गराइदिने कुराहरू, यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? विद्यालयले जुन सुविधाहरू दिइरहेको छ नि पछिल्लो समय, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
2: जस्तै अब म आफै पनि यहीँको विद्यार्थी हुँदाहुँदै यहीँ काम गर्न थालेँ, साथसाथै मसँगै काम गर्ने मेरो साथीहरू लगभग 7-8 जना साथीहरूले मसँगै यही कलेजमा नभए कलेजकै प्रिपेयर गरेको अपर्च्युनिटीहरू अरू अरू ठाउँ अफिसमा गएर काम गरिरहेको थिएँ। अनि यो चाहिँ आवश्यकता पनि छ तर भन्ने भन्दाखेरि फेरि जोइन गर्ने बित्तिकै अथवा फर्स्ट सेमिस्टर पढ्दा पढ्दै मैले काम गर्नै पर्छ भन्ने पनि होइन फर्स्ट सेमिस्टर सेकेन्ड सेमिस्टर अथवा थर्ड सेमिस्टरमा केही कुरा जानेर सिकेर चाहिँ रियल वर्ल्डमा गएर चाहिँ इम्प्लिमेन्ट गर्न सक्छु भन्नेहरूले चाहिँ अवश्य त्यो छ पनि र अब सबैलाई फेरि अब थर्ड सेममा पढ्ने बित्तिकै सबैले जागिर पाउँछ अथवा ब्याचलर्स पढ्ने बित्तिकै कम्पलसरी जागिर पाइन्छ भन्ने चाहिँ होइन स्किल्स राम्रो भयो भने अपर्च्युनिटी छ तर सबैलाई चाहिँ छैन फेरि एउटा अलिकति अन्डरस्ट्यान्डिङ चाहिँ हुनु पर्यो थोरै अरू भन्दा थोरै फरक चाहिँ हुनु पर्यो
1: एउटा विद्यार्थीमा त्यो प्यासन पनि हुनु पर्यो रुचि पनि चाहियो होइन काम गर्नु पर्यो अथवा उसलाई काम गर्ने आवश्यकता छ भन्ने खालको त्यो भाव पनि चाहियो अर्को कुरा भनेको क्षमता पनि चाहियो
2: सिक्छु भन्ने कुरा चाहिँ हुनु पर्यो सबैभन्दा जस्तै क्लासमा आएर सरले पढाउनु भयो पढाएको कुरा म हेर्छु पढाएँ अब भइहाल्यो नि भन्ने हिसाब भयो भने केही पनि सिकिन्न अब सिक्छु घर घर पढ्छु अथवा म बाहिर गएर काम गरेर केही कुरा सिक्छु भन्नेहरूलाई चाहिँ एकदमै अवसर पनि छ र कसैले प्रयोग पनि गरिरहेको छ जस्तै अहिले नै मैले पढाउने विद्यार्थीहरूलाई पनि सेकेन्ड सेम थर्ड सेममा पढेकाहरू जो जसले गरिरहेछन् धेरैले गरिरहेछन् भनौँ आठ दसजनाले नै गरिरहेछन् अहिले पनि बाहिर बाहिर कलेजले नै मिलाइदिएको वा इन्टरभ्यूहरूमा यसरी कमेन्ट गरिदिने राम्रो विद्यार्थी छ है इन्टरभ्यूमा हेरिदिनु होला कस्तो गर्छ हामीले के अरे फिडब्याक दिनु होला भन्ने टाइपमा कुराहरू भइरहेको हुन्छ एकदमै पोजिटिभै देख्छु म चाहिँ अहिलेसम्म हाम्रो कलेजमा गर्ने कुराहरू चाहिँ
1: विशेष गरी यो सफ्टवेयर विकासले चाहिँ विद्यार्थीहरूलाई चाहिँ कसरी त्यो क्षेत्रमा सहयोग गर्छ नयाँ विद्यार्थी उदाहरणको लागि नयाँ विद्यार्थी आउनुभयो भने अनि विद्यार्थीहरूले चाहिँ कसरी समन्वय गर्नुपर्छ अनि त्यो कलेजले चाहिँ त्यसलाई कसरी सहजीकरण गरिदिन्छ
2: यस्तो छ हाम्रो आफ्नै पोर्टल छ एउटा हामी क्याम्पस भन्छौँ यसलाई क्याम्पसमा चाहिँ जस्तै हाम्रो त फिजिकल बुकै हुँदैन सबै कुरा त्यहीँ आउँछ नोटिसहरूको लागि कसैले मेसेज गर्दैन हामीलाई नोटिफिकेसन त्यहीँ आउँछ होइन अझै फोन गरिराख्नु परेन केही इन्टरभ्यूहरू अथवा केही नयाँ इन्फर्मेसनहरू चाहियो भने त्यही हाम्रो साइटमै आउँछ हाम्रो सिस्टममै आउँछ त्यही जस्तै अब कुनै कम्पनीहरूले कलेजलाई एप्रोच गर्यो अथवा कुनै कम्पनीहरूलाई कलेजले काम चाहियो भन्दाखेरिले हुन्छ पठाइदिनु विद्यार्थी भन्यो भने चाहिँ त्यो कम्पनीलाई अथवा यस्तो यस्तो खालको अपर्च्युनिटी आएको छ है भनेर हामी क्याम्पसमै अपलोड गरिदिन्छौँ अथवा सिस्टम एडमिनबाट अपलोड गरिदिनुहुन्छ मिसहरूले सरहरूले अनि त्यो अनुसारको एप्लिकेसन स्टुडेन्टहरूले भर्छन् अनि त्यहाँदेखि स्टुडेन्टको यसो क्षमता पनि हेर्नु पऱ्यो नि त अब सबै एप्लाई गर्यो भने सबैलाई दिने कुरो भएन स्टुडेन्ट कस्तो छ स्टुडेन्टको पर्फर्मेन्स कस्तो छ क्लास आउँछ आउँदैन अब स्टुडेन्ट चाहिँ क्लासै आउँदैन अनि अफिसमा लगेर जाग्दाखेरि त्यो अफिसमै गएन भने त प्रब्लम हुन्छ फेरि अनि स्टुडेन्ट कस्तो छ स्टुडेन्टको एटेन्डेन्स स्टुडेन्टको हिस्ट्री हेर्नु पऱ्यो पढ्छ पढ्दैन सबै कुराहरू हेरेर चाहिँ ल यो मान्छे काम गर्न सक्छ है भन्ने भयो भने एप्लिकेसन सर्टलिस्ट गरेर हामी फर्दर एप्लिकेसनको लागि पठाउनुहुन्छ अनि उहाँहरूले इन्टरभ्यू लिनुहुन्छ अनि लगभग इन्टरभ्यूमा गएकोहरूमध्ये धेरैले नै अब कोटा हुन्छ कोटा चाहिँ लगभग फुल सफ्टवेयरले पनि गरिरहेको छ
1: झन्डै झन्डै कतिको जति डर हुन्छ होला त्यो रोजगारीमा कलेजले चाहिँ प्रायोरिटी दिने र उता पठाउने अथवा अवसर दिनेहरूको चाहिँ
2: जस्तै कोटा सिस्टम हुन्छ होइन अब जस्तै कुनै कुनै कम्पनीहरूले चाहिँ अब आधासना चाहियो इन्टरभ्यू के अरे इन्टरभ्यू लागि भन्नुभएको छ भने आधासना राम्रो राम्रो सुनहरू पठाउनुहुन्छ यहाँदेखि अब त्यहाँदेखि अरू त हामीले गर्ने कुरो भएन स्टुडेन्टले आफ्नो क्षमता कति चाहिँ प्रयोग गर्ने उहाँबाट गर्छ यदि अब राम्रो पर्फर्मेन्स गर्यो र राम्रो गर्न सकेको छ भने त 100% नै भन्छु म चाहिँ स्टुडेन्टहरू पढाएको स्टुडेन्टहरूले चाहिँ राम्रोसँग गरिरहेछन्
1: भनेपछि सफ्टवेयरमा जुन जुन विषयका भनौँ न पढाइ पठन पाठन हुन्छन् तिनै विषयमा नै विद्यार्थीहरूलाई तिनै क्षेत्रमा नै लगाइन्छ
2: हजुर अनि अब त्यो जागिर मात्रै भन्दा अथवा अब जब मात्रै भन्दा पनि कलेजले दिने अपर्च्युनिटीहरू पनि हुन्छ नि त जस्तै इन क्याम्पसमा चाहिने कुराहरू जस्तै अब कसैलाई रोबोटिकमा इन्ट्रेस्ट होला उसलाई जब गर्न मन नलाग्ला तर सिक्न मन लागेको छ भने त्यो अपर्च्युनिटी पनि प्रभावित हुन्छ जस्तै म आफै पनि काम गर्दाखेरि मैले चाहिँ कलेजमा जब पनि पाएँ एसएलएर पनि कलेजबाटै आउँछ मैले सिक्न पनि पाएँ त्यस अपर्च्युनिटीहरू अहिले पनि पाइरहेको हुन्छ नि जस्तै अब अपर्च्युनिटीहरू जस्तै अहिले जिपियु सिपियुहरू अब कसैसँग राम्रो भएन भने कलेजले प्रोभाइड गरेर त्यसमा काम गर्छु भन्दा पनि पायो रोबोटिक्समा काम गर्छु भन्दाखेरि कलेजले त पनि प्रोभाइड गरिदिइरहेको हुन्छ अब क्षमता कस्तो छ स्टुडेन्टमा स्टुडेन्ट कस्तो होस् जसले पाएले अब पढ्दैमा पढ्ने स्टुडेन्टहरू आएर चाहिँ मलाई चाहियो भन्दाखेरि त्यो चाहिँ पहिला एकचोटि रिकन्सिडर गरेर एकचोटि कस्तो विद्यार्थी हो भनेर हेरेर चाहिँ गर्नु सक्छ भन्ने भयो भने प्रोभाइड गर्नुहुन्छ
1: त्यसले विद्यार्थीले चाहिँ कसरी सहयोग गर्दो रहेछ
2: जबले जबले चाहिँ जबले त यस्तो हो रियल वर्ल्डमा काम गर्नुपर्छ हामीले कहीँ कहीँ आफ्नै बिजनेस खोल्छु भन्दा पनि कसरी काम गरिन्छ रियल वर्ल्डमा अथवा कर्पोरेट मार्केटमा त थाहा पाउनु त पऱ्यो नि त त्यसले चाहिँ एउटा प्रोफेसनल स्किल्स सँगसँगै एउटा के भन्छ टेक्निकल स्किल्स त थाहा नै हुनु भइ नै हाल्यो र एउटा के सफ्ट स्किल्स भनौँ न एउटा कसरी बोल्नुपर्छ अफिसमा कसरी काम हुँदो रहेछ सिनियर्स भने के हो जुनियर्स भने को हो अनि त्यहाँदेखि कर्पोरेटमा एउटा आइरकी हुन्छ आइरकीलाई कसरी मेन्टेन गर्नुपर्ने रहेछ कर्पोरेट लाइफमा काम गर्नको एउटा अपर्च्युनिटी पनि हुन्छ प्लस पछि हामीले चाहिँ आफ्नो केही स्टार्टअप गर्छु भन्दाखेरि पनि एउटा चाहियो नि त हामीलाई यो नलेज त त्यसले पनि हेल्प गर्छ एकदमै एकदमै चाहिन्छ हामीलाई तर नट नेसेसरी 100% हुनैपर्छ गर्नैपर्छ काम भन्ने चाहिँ होइन तर भएको चाहिँ एडिसनल कुरा हो
1: अनि तपाईँले चाहिँ तपाईँ स्टुडेन्ट हुँदाखेरि कि ब्याचलर स्टुडेन्ट हुँदाखेरि कति कुन सेमेस्टरमा चाहिँ यहाँ जब गर्नुभयो कसरी सुरु गर्नुभयो
2: मैले फोर्थ सेमेस्टरमा एउटा हाम्रो इन्टरप्राइज प्रोजेक्ट भन्ने प्रोजेक्ट थियो त्यसमा रोबोटिक्सहरू त्यहाँदेखि आइओटीहरूको प्रोजेक्टहरू हुन्थ्यो अनि त्यो प्रोजेक्टमा मैले काम गर्दा गर्दै हाम्रो एकजना सरसँग सरले मलाई काम गर्छौँ भन्नुभयो के काम भन्दाखेरि यस्तै यो आरएनएमा काम भन्नुभयो ठिक छ हुन्छ भने त्यतिदेखि इन्ट्रोड्युस गरेँ म फोर्थ सेमको सायद अन्तिमतिर होला सायद त्यतिखेर त्यो अगाडि मैले अन्त काम गर्थेँ त्यसरी अन्त काम छोडेर यही राम्रो देखेँ म यहाँ मेरो इन्ट्रेस्टको विषय पनि यही थियो अनि मलाई प्रिन्सिपल पनि भयो भने अब बिहान कलेज जान्छु पढ्छु अनि दिउँसो आएर काम गर्छु भन्नु पनि पाएँ दिउँसो क्लास भयो भने काम छोड्छु कलेज जान्छु भन्नु पनि पाएँ अनि भित्र भयो छ त्यो सबै कुराहरू हेरेर चाहिँ म यहीँ कलेजमा काम गर्न थालेँ
1: सहज त भयो सहजताको पाटो हेर्दा हेर्दै पनि हुन त यो आइटी क्षेत्र भनेको अलिकति यो शुल्क हेर्दाखेरि अलिकति महँगो खर्च लाग्छ भन्ने कुराहरू पनि बाहिर सुनिन्छन् पनि तपाईँको इन्कम अर्निङ चाहिँ कति हुन्थ्यो त्यसबाट
2: त्यति त्योखेर म इन्टर्नसिपको गरा कुरामा है इन्टर्नसिप भनेको लगभग 3 वर्ष भयो मैले गरेको मलाई राम्रो थियो अब ट्याक्कै प्राइस ट्याक्कै कति एमाउन्टमा चाहिँ भनौँ कि नभनौँ है
1: अन्दाजी
2: मेरो दिनको 1000 रुपियाँ के हुन्थ्यो भनौँ न त्यतिखेर पनि इन्टर्नसिपमा
1: जस एउटा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने कुराहरूको लागि भनौँ न त्यो पूर्ति गर्नको लागि चाहिँ धेरै सहयोग हुन्थ्यो
2: एकदमै हुन्थ्यो त्यसमा जस्तै त्यो मात्रै नभएर म सेभिङ पनि भन्न सक्थेँ क्या म किनभने अब महिनाको 30,000 त्यो भन्दाखेरि खर्च त हुँदैन नि त्यति त अब खर्च गर्ने कुरा त खर्च नहुने कुरो त होइन तर खर्च कसरी कन्ट्रोल गर्ने कसरी म्यानेज गर्ने त्यो कुराहरू गर्न सक्यो भने त्यसले मलाई इनफ हुन्थ्यो प्लस म सेभिङ पनि गर्थेँ अलिअलि सेभिङ पनि गर्न सक्थ्यो पुग्थ्यो भन्ने त्यतिखेर
1: अब अहिले आफै शिक्षक हुनुभएको छ होइन पहिला पढ्ने हुनुहुन्थ्यो अहिले पढ्ने पनि पढाउने पनि हुनुभएको छ अहिले त्यो स्तर अलिकति पनि बढेको छ
2: त्यो पहिलाको तुलनामा धेरै बढेको छ धेरै नै बढेको छ सबै कुराबाट अहिले म खुसी छु म मास्टर्स पनि गरिरहेको छु अनि त्यहाँदेखि म पढाइ पनि रहेको छु म 2-4 कम्पनीमा बाहिरै कलेजको थ्रुबाट काम पनि गरिरहेको छु होइन अनि त्यसबाट एकदम खुसी छु
1: अनि यो अर्को प्रसङ्ग वैदेशिक रोजगारीको पनि मैले सुरुमा अलिकति कुराकानी जोडेको थिएँ अवस्था त यहाँलाई थाहा पनि छ होइन अवस्था अलिकति कुराकानी पनि गरिसक्यो तपाईँको इच्छा चाहिँ के छ अब वैदेशिक रोजगारी अथवा भनौँ न विदेशमा जाने उच्च शिक्षा हासिल गर्नको लागि त्यस्तो सोच अथवा के छ त
2: मलाई म पर्सनली चाहिँ म चाहिँ जाँदिनँ होला होइन अहिलेसम्मको अवस्था हेर्दाखेरि अब जागिर पनि भइरहेको छु राम्रै सेलेरी पनि छ अब बिस्तारै बिस्तारै अझै राम्रो हुँदै जान्छ अनि प्लस अब अरू भाइ बहिनीहरूलाई पनि पहिला ब्याचलर्स सकेर चाहिँ मास्टर्सको लागि जान चाहिँ ठिक हो किनभने ब्याचलर्समा अबसँग के नलेज हुँदैन उहाँ गएर एकदमै लो लेभल काम गर्नुपर्छ अनि पैसा त होला तर स्किल्स पनि चाहिँ कतिसम्मसम्म त्यही काम गरेर बस्ने त त्यो पनि हो नि त अनि त्यो पनि हुन्छ अनि स्किल्स चाहिँ अलिअलि लिएर अनि अलिक गयो भने चाहिँ राम्रो होला मैले पर्सनली चाहिँ म चाहिँ जाँदिनँ नै होला अहिलेसम्म के सोचेको छैन अब केही भएन अब अल्टिमेटली फ्युचर त देखेको छैन तर सोचा चाहिँ छैन अहिलेसम्म
1: अहिलेसम्मको हेर्दाखेरि भविष्य देश्नु देख्नु भएको छ भन्नु भन्नु मिल्छ
2: हजुर अहिलेसम्म चाहिँ म यही एक कलेजमा काम गर्छु अब कलेजमा भन्नु भने पनि अरू अब आफूसँग स्किल्स छँदैछ अब त्यस पछाडि अब अरू जे गरे पनि भयो बाहिर जान चाहिँ सोचेको छैन अहिलेसम्म
1: हुन त आइटी क्षेत्र भनिसकेपछि त्यसलाई बोर्डरले काम गर्नको लागि छेक्दैन भन्ने कुराहरू पनि छन् अनि आफू जस्तो युवाहरू होइन थुप्रै गइरहनु भएको छ कोही प्लस टू पास गरेर गइरहनु भएको छ कोही स्नातक कोही स्नातकोत्तर गर्नु गइरहनु भएको छ उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ
2: उहाँहरूलाई पनि सबैभन्दा त स्किल चाहिँ फोकस गर्नु भन्छु अहिले झन् एआई यताउता आएको छ होइन अब तिनीहरूसँग आफूले कसरी कोप गर्ने भन्ने कुरा पनि हुन्छ एड्रेस पनि हुनु पर्यो त्यसमा अनि अब एआईले रिप्लेस गर्छ भनेर आएको छ रिप्लेस नहुनको लागि केही स्किल सिक्नु पर्ला होइन अल्टिमेटली अब जस्तै लो लेभल जबमा पनि त अहिले धेरै एडभान्समेन्ट आइसक्यो नि त होइन जस्तै अब ल भाँडा माझ्ने काम गर्छु भन्न त नो अफेन्स अब त्यही छ नि त गर्ने त होइन भाँडा माझ्ने काम गर्छु भन्न अब भाँडा माझ्ने काम पनि सबै टाइम पछाडि त किनकि एडभान्समेन्ट आउँछ होला कतिसम्म चाहिँ मान्छेले आइरहेको छ त तर अब त्यो नहुँदाखेरि अरू के गर्ने त भन्ने कुराको लागि चाहिँ आफू रेडी हुनु पर्यो भन्ने लाग्छ मलाई चाहिँ अब स्किल्स अल्टिमेटली स्किल चाहिँ म्याटर गर्छ
1: र सँगसँगै जुन क्याम्पसहरूले जुन अवसरको कुराहरू पनि केही क्याम्पसहरूले दिइरहेका छन् धेरै क्याम्पसहरूमा यो कुराहरू भेटिँदैन एउटा पठन पाठन मात्रै हुन्छ र गर्नुपर्ने आवश्यकता पश्चिमा देशहरूमा पनि यस्तै प्र्याक्टिसहरू भइरहेको अभ्यासहरू भइरहेका छन् अब जुन शिक्षा नीति भनौँ अब त्यसलाई सुधार गर्ने प्रक्रियामा छ भन्ने कुराहरू पनि सुनिन्छ कस्तो हुनुपर्छ जसले चाहिँ जति जति पनि विद्यार्थीहरूको संख्या छ विदेश पलायन हुने त्यसलाई चाहिँ स्वदेशमा रोक्न सकियोस् के गर्नुपर्छ
2: पहिलो कुरा त अहिले यो काम गर्दै पढ्दै भन्ने नीति ल्याउनु लागेको छ ठिक त्यही नै भन्छ होला काम गर्दै पढ्दै कमाउँदै भन्ने नीति जुन छ त्यसलाई चाहिँ अलि राम्रोसँग गर्न सक्यो भने होइन धेरै पैसा चाहियो नि विद्यार्थीलाई आफूलाई पालिन घरमा नमाग्नु नपरोस् न मलाई खाजा खानु पर्यो भने घर माग्नु परोस् लुगा लाउनु मलाई घर माग्नु पर्यो त्यति मात्रै भयो भने पनि विद्यार्थीहरू धेरै नै बस्छन् अहिले अब प्रश्न सक्यो अनि विदेश जाने घरमा अवश्य हेर्दाखेरि अवसर राम्रो छैन भने त माग्न पनि मन लाग्दैन बरु विदेश जानिदिन्छु भन्ने सोच आइहाल्छ अटोमेटिकली अब त्यो भएर चाहिँ पढ्दै कमाउँदै गर्न सक्ने धेरै चाहियो होइन 20-25 चाहियो महिनाको स्टुडेन्टले आनन्दले बिहान क्लास जान्छु दिउँसो यसो खाजासाजा खाएर 12 बजी अफिस गएर 4 बजीसम्म काम गर्दाखेरि प्रायः मान्छेहरू विदेश जाँदैनन् देखेको चाहिँ अब एउटा चाहिँ के छ भने एउटा ट्रेन जस्तो भएर गएर साथी गयो म पनि जान्छु अथवा चिनेकी गयो म पनि जान्छु चिनेकीमा गएर चाहिँ 2 बजी आफ्नो घर बनायो म पनि जान्छु घर बनाउँछु भन्ने चलन त छ ट्रेनलाई पनि अब एकैचोटि त रोक्न सकिँदैन अब त्यसरी नै विकास गर्दै अब पढ्दै कमाउँदै गर्नुवाला आएको छ त्यही अनुसार राम्रोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ अल्टिमेटली होला भन्ने लाग्छ मलाई चाहिँ
1: विशेष गरी जुन यो स्कुलिङको समय हुन्छ स्कुल पढ्ने बेला हुन्छ त्यसमा नै उहाँहरूको मेन्टालिटीलाई अलिकति डाइभर्ट गर्न सकियो भने होइन क्याप्चर गर्न सकियो भने उहाँहरूलाई तपाईँ जस्तै अवसर दिन सकियो भने चाहिँ रोक्न सकिन्छ
2: म पनि प्रश्न सकेर त बाहिर जानु तयारी गरेँ हो आलसास गरेँ अनि फेरि मलाई जान मन लागेन त कोभिड आयो अनि त्यस पछाडि कोभिडको फर्स्ट वेभ आयो अनि घरमा यताउता हेर्नु भए पछाडि मैले होइन जाँदिनँ भन्ने लागेर मैले यहाँ जोइन गरेँ यहाँ जोइन गरेको अनि चाहिँ मलाई डिसिङ राम्रो लिएको जस्तो लागिरहेको छ कि बाहिरको साथीहरूको अवस्था हेर्छु अनि कमाइरहेको छ कमाउनु तर कोही बेला केही पनि थाहा छैन अब कतिसम्म त्यही काम गरिरहने त भन्ने कुरा पनि उनीहरू गर्छन् तर ठिक गरिस् नआएर पनि भन्छन् अहिले पनि कहिले कहिले चाहिँ कक्को भाउनु हुन्थ्यो कि जस्तो लाग्छ तर फेरि सोच्छु होइन ठिकै गरेर यसो नगरे एटलिस्ट त्यहाँनिर राम्रोसँगै बसिरहेको छु अफिस जान्छु राम्रोसँग काम गर्छु आउँछु खान्छु राम्रोसँग देशमै बसिरहेको छु भक्कु रसमै बसिरहेको छु भन्ने लाग्छ
1: हुन्छ अभिषेकजी तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँको दिल्ली बजारको साउथ एरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक बिमली अब सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढ़िरहेकी काठमाडौँ उमाकुण्डकी अनुसा घिमिरेसँग क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको कुराकानी सुनौ
3: म अहिले सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेको छु
1: अनि कस्तो हुनेछ पढाइ
3: म अहिले सेकेन्ड सेमेस्टरमा छु र पढाइ राम्रो चलिरहेको छ
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ होइन अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केही समय काम पनि गर्नुभयो होइन कस्तो काम गर्नुभयो
3: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ 3 महिनाको लागि गरेको थिएँ
1: के गर्नुपर्ने थियो त्यसमा त्यो काम चाहिँ कसरी पाउनु भयो
3: त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो ठ्याक्कै चाहिँ 2 नोभेम्बरदेखि हाम्रो सेमेस्टर सुरु भएको हो र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ क्या सो 1 वर्ष जति भइसक्यो म यही कलेज आउनु थालेको कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ सो मलाई चाहिँ कलेजमा कलेजको फ्याकल्टी नै खेलिसकेको थियो मजाले अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियो
1: काम चाहिँ तपाईँले कसरी पाउनुभयो मुख्य विषय भनेको कामको भयो तपाईँ एडमिसन पनि हुनुभयो होइन कन्टेन्ट क्रिएसनको काम गरे भन्नु भन्नुभयो होइन कसरी पाउनुभयो इन्टरभ्यूबाटै पाउनुभयो कि कसरी
3: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो कलेजमा नै भ्याकेन्सी खोलेको थियो यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भयो भनेर अनि तर चाहिँ गुगल फर्म थियो अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो अनि त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर त्यही लिङ्कहरू पठाइसकेको थियो अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ अनि त्यताबाट नै म सेलेक्ट भएँ भनेर 2-3 दिनपछि मेरो आएको थियो अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ त्यसरी मैले ब्याचलरमा फर्स्ट सेमेस्टरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ
1: पढाई सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो अनि एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफै इच्छुक भएको भएर गरे भन्नुभएको थियो अरू पनि त्यसमा के थियो जस्तै रिसर्चको थियो होला होइन अरू कुराहरू चाहिँ के को थियो
3: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन तर अहिले चाहिँ रिसर्च खाली छ र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आएर हुन्छु भन्ने कुरा मलाई थाहा छ र मेरो इन्टरभ्यू पनि भइसक्यो अब नेक्स्ट आउने डिटेलले चाहिँ आयो भन्ने कुरा भयो त्यही भएर मेरो अलिकति पोस्टपोन भएको हो न त अस्ति नै इन्टरभ्यू भइसक्यो मेरो हुन्छ भनेर मलाई अगाडिबाट भनि पनि सक्नुभयो ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन काउन्सिलिङ भनेर थियो काउन्सिलिङ भनेर थियो अनि काउन्सिलिङ भित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्ने थियो त्यसमा मेरै क्लासको तिनजना साथीहरू छन् र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ
1: भनेपछि कलेजले यहीँबाट विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ
3: हजुर जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा मेरो त झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो सो मैले नै रिजाइन गराएको थिएँ त्यो चाहिँ अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन् मैले चाहिँ छोडेँ अब यो हामी भयौँ नोभेम्बर 2025 इन्टेक अब त्यसपछि आए मार्च 2026 इन्टेक तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ अब अहिले म चाहिँ रिसर्च इन्टर्नको लागि जान्छु तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ
1: भनेपछि हरेक चोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले नै 3 महिना अथवा समय अनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ
3: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन् र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति बढी पाइँदो हो रहेछ यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि त्यो बेलामा चाहिँ म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला इन्टर्न नै याद आउँदो रहेछ नि त होइन हाम्रो कलेजलाई पनि अनि त्यसरी कतै भलन्टियर पठाउनु पर्यो भन्यो भने सबैभन्दा पहिला चाहिँ मनै पर अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेछ र म सहित अहिले मार्च इन्टेकमा पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको हुन्छु
1: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेछ यसको
3: यो साँच्चीकै नै हुने रहेछ किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 जनाको टिम थियौँ र डिरेक्टली नभए पनि इन्डिरेक्टली चाहिँ म नै थिएँ त्यो टिमको लिड अनि सबै यताउति त्यो भिडियो खोज्ने भिडियो यसरी खोज्ने गीत खोज्ने मान्छे खोज्ने अनि सबै त्यो रेकर्डिङ सबै मैले नै गरेर आउँथेँ होइन र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले हाम्रो मनोज सरले अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने हाम्रो मोबाइल फोनमा नै मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो र त्यो भयो कन्टेन्टको लागि अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन आउँछ माइकहरू डिएसएलआर त खिच्न अलिकति उनी अलिकति केही न केही सिक्नु पर्यो नि त त्यो 3 महिनाको अवधिमा मैले त्यो पनि जाने त्यो माइकहरूमा यताउति चलाउन ओर्न अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यसो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नुभएको थियो सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा यही पोस्टमा मैले काम गर्नु पऱ्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ
1: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन त्यो चाहिँ कतिको महत्वपूर्ण हो जस्तो लाग्छ एउटा विद्यार्थी भएकन विद्यार्थीलाई काम चाहिँ कतिको महत्वपूर्ण हो
3: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो अलिकति ठट्टा गरे जस्तो लाग्ला तर मेरो साथीले चाहिँ उसले चाहिँ साँच्चीकै नै के भनेकी थियो भने मलाई घरमा पैसा माग्दा माग्दा लाल भइसक्यो साँच्चीकै ऊ यहाँ भनेर भनेकी हो कि त्यसले अनि हामी हाँसेको थियौँ होइन अनि अब मैले चाहिँ ब्याचलरमा स्टार्ट गरेँ स्टार्ट गर्ने बित्तिकै चाहिँ पैसा आएन डेफिनेटली दुई महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ र त्यसपछिदेखि अहिले सायद पाँच छ महिना जति भयो त्यसपछिदेखि मैले घरमा पैसा मागेको छैन र मैले आफै नै लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु अनि
1: सेयर के आइपिओ
3: आइपिओ भाइ भाइ र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु
1: नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउन धेरै सजिलो भएको छ भन्ने बुझ्नु पर्यो होइन
3: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन मेरो मेनली हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको त्योहरू मजाले धानेको छ र मैले अलिकति रमाइलो गरेर घुम्न जाऊँ भन्यो भने पनि मसँग पैसा हुने नै छ मेरो अहिले सो गरेको राम्रो
1: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो
3: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिस्क अब वेबसाइट पढाउनुहुन्छ र वेबसाइट मेन्टेन गर भनेर स्टुडेन्टहरूलाई छोडेको हुन्छ त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन तर रिसर्च छ हाम्रोमा रेन इन्क्युबेसन भन्ने छ जुन चाहिँ सामनेको स्टुडेन्टले मात्र होइन बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ त्यो चाहिँ रिसर्च ल्याब हो जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ र त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ सो हो कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ
1: कलेज आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो अथवा त्यो बुझ्न पनि सकिन्छ
3: एकदम मजाले नै सकिन्छ सबै विद्यार्थीहरूलाई अब सबैलाई त केही गरी पनि पुग्दैन सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन तर भएको पाएको उसले इफ उसले त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो चिनिन्छ पनि मलाई कलेजमा मेरो क्लासका नै मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई डिस्काएर सिसी भन्नु बोलाउँथे क्या कन्टेन्ट क्रिएटर भनेर अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त
1: हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई
3: हस् धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमा कुण्डकी अनुषा घिमिरे क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव चुनौती अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोण बारे कुराकानी सुन्यौं कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढ़ाईसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावना बारे कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954481 वेबसाइट झुले.com.np
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावही बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-3552

0: सीधा जुड़ा प्रश्न विचार जियो रेडियो नेटवर्क। उज्यालो रेडियो नेटवर्कमा तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। पढ़ाई केवल डिग्री का लागि होइन, भविष्य निर्माण गर्ने महत्वपूर्ण यात्रा पनि हो। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशिप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज रोज्न थालेका छन्। यी आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका आईएसएमटी, सफ्टवेयरिका, टेक्सास इन्टरनेशनल, द ब्रिटिश कलेज, ग्लोबल कलेज, लिबर्टी, किङ्स कलेज लगायत शैक्षिक संस्थाहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजना गरिरहेका छन्। सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट, एआई, साइबर सेक्युरिटी लगायतका विषयमा अध्ययन गराइने यी कलेजहरूले इन्टर्नशिप, करियर काउन्सिलिङ, जब फेयर र उद्योग संघको सहकार्य मार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यस्ता अभ्यास सीमित संस्थामा मात्र होइन, देशभरका विद्यालय तथा क्याम्पसहरूमा पनि विस्तार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय अहिले बहसको केन्द्र बनेको छ। अब नेपालका अरू शैक्षिक संस्थाहरूमा पनि पढ़ाईसँगै रोजगारीको मोडेल लागू गर्ने सम्भावना, चुनौती, प्रभाव र आवश्यक नीतिगत व्यवस्था बारे शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँगको कुराकानी सुनौ।
1: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: हजुर नमस्कार, धन्यवाद सर।
1: आरामै हुनुहुन्छ?
2: हजुर आरामै छ सर।
1: यो पछिल्लो समय केही क्याम्पसहरूले चाहिँ विद्यार्थीलाई पढ़ाईसँगै रोजगारीको अवसर पनि दिन थालेका छन्। सुरुमा यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ?
2: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर खास गरी कलेज सकेपछि प्लस टू अथवा ब्याचलर सकेपछि, प्लस टूमै पनि अनि ब्याचलरमा पनि सकेपछि प्राय विद्यार्थीहरूको हामीले जनरल ट्रेन्ड हेर्दा पाँच किसिमको ट्रेन्ड पाइएको छ क्या। एउटा विदेश जाने ट्रेन्ड हुन्छ, विदेश जान चाहन्छन् कोही पढ्नको लागि, कोही काम गर्नको लागि, अनि यहीँ बस्नेहरू एक थरी जागिर गर्न चाहन्छन्, कोही अब सरकारी जागिर खान्छन्, कोही सोसल सेक्टरतिर एनजिओ आइएनजीतिर जागिर खान चाहन्छन्, कोही प्राइभेट सेक्टरमा जागिर खान चाहन्छन्, अनि यहीँ बस्नेहरू अर्का थरी जागिर खान्न, म आफ्नै केही गर्छु भनेर एउटा उद्यमशीलता गर्न खोजिरहेका हुन्छन्। अर्को थरी चाहिँ चौथो थरी के भने यो परिवारकै पेसालाई निरन्तरता दिन जाइरहेका हुन्छन्। आफ्नो परिवारका पहिलेदेखि गइरहेको पेसा छ, कुनै व्यवसाय छ, उद्योग छ, पसल छ, व्यापार छ भनेदेखि, अथवा अरू कुनै पनि गर्न चाहन्छन्। कोही कोही चाहिँ अलि केही नगरी पनि बस्नेहरू हुन्छन्, तर हामीले खोजेको के भने अब बाहिर जान चाहनेहरू होस्, अथवा यहीँ बसेर जागिर खान चाहनेहरू हुन्, अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन्, अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन्, जोसुकै हुन्, उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ। अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि, प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने, बाहिर जाने कि यहीँ केही काम गर्ने, गर्ने हो भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ, एकदमै चिन्तित। तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन, कोही साथीको लय लयमा हुन्छन्, कोही अब देखेर कता लाग्छन्, आफ्नो हिसाबले लाग्छन्, पछि म त यो हुन्छु भनेको थिएँ, यस्तो भयो भन्ने हुन्छ, उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन। यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने, यो काम जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले।
1: यसमा पनि केही कलेजहरूले चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीलाई कसरी प्रदान गर्न सकिन्छ भनेर त्यस्तो अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ। विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा, पढि पनि रहनु भएको छ र सँगसँगै त्यही ठाउँमा के हुन्छ, रिसर्चमा हुन्छ कि इन्टर्नसिपमा हुन्छ कि अथवा त्यही क्याम्पसको माध्यमबाट अरू संघ संस्थाहरूसँगको सहकार्यमा चाहिँ काम गरेर हुन्छ कि त्यस्तो अवसर पनि उपलब्ध गराइरहनु भएको रहेछ। त्रिभुवन विश्वविद्यालय अथवा अरू विश्वविद्यालयहरूमा पनि रिसर्चको रूपमा इन्टर्नको रूपमा त्यो चाहिँ देखिएको रहेछ। समग्रमा नेपालभरिको कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
2: युनिभर्सिटीमा त एकदमै सम्भव छ। सम्भव किन छ भने अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् के, पढाउनेलाई नै महत्वपूर्ण ठानिने अनि पढ्ने, पढाएको सिक्ने, सुन्ने, सिक्ने, लेख्ने अनि परीक्षामा परीक्षा दिने, पास हुने, फेल हुने, यस्तै यस्तैमा मात्रै सीमित छ। तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू हो। जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन्, अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने, परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने, फण्ड खोज्ने, ती कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिरहेका हुन्छन्। विदेशमा प्रायः हाम्रोमा चाहिँ अलिक शिक्षामा आधारित भएको हुनाले कम छ। जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क संकलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। रिसर्चका कामहरू गरिरहेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस पाएकै, र कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू, कतिबाट फण्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन, व्यक्ति आफैले गर्ने, सुपरभाइजरले गर्ने हो। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन् पढ्दा पढ्दै पनि, यो सम्भव छ। अब कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, आफैले गर्न नसके भने आफूभित्र रोजगारी दिने, युनिभर्सिटीले आफैले रोजगारी दिने भन्ने युनिभर्सिटी त संस्था होइन, रोजगारी दिने संस्था होइन, कलेजहरू रोजगारी दिने संस्था होइनन्, यी त शिक्षाका केन्द्रहरू हुन्, ज्ञानका केन्द्रहरू हुन्, त्यहाँबाट रोजगारी दिएर सबै सम्भव हुँदै हुँदैन। यद्यपि रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् होइन, रोजगारीको लागि सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै संघ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन। युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने खुवाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन खास, शिक्षा ज्ञान उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्वपूर्ण भएको हुनाले त हुनाले उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोजे खुलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो भनेर होइन, यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भनेर यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नो युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रो कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यस्तो रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ। तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है अनि यो पार्टनरसिप डेभलप गर्दै जाने कतिपय एनजिओहरूसँग प्राइभेट कम्पनीसँग ब्याङ्कहरूसँग आइटीका कम्पनीहरूसँग है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग लोकल गभर्मेन्टसँग उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन् ह्युमन रिसोर्स हामीसँग छ तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने सम्पर्क गराइदिने यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन् यो राम्रो पक्ष हो।
1: अब हामीले भर्खरै गरेका कुराहरूको अभ्यासले चाहिँ विद्यार्थीको मानसिकतामा अथवा सिकाइको कुरा गर्दाखेरि सिपमा चाहिँ त्यो सिप विकासमा चाहिँ कस्तो प्रभाव पर्न सक्छ?
2: यस्तो हुन्छ सिप विकासमा चाहिँ अब सबै सिपहरू विद्यार्थीले खोजे जस्ता सिपहरू एउटा कलेजले युनिभर्सिटीले प्रदान गरेर सम्भव हुँदैन होइन तर विद्यार्थीको आफ्ना रुचि हुन्छन् उनीहरूले एउटा सानो सिप सिकेर त्यो एकाडेमिक कोर्सहरू गरिरहँदा पनि सिप सिकेका हुन्छन् अनि त्यो अनुसारको मेरो सिप अनुसारको अथवा मैले सिके अनुसारको मैले डिग्री हासिल गरे अनुसारको काम पाउन पाएँ भन्ने त्यो अब सबैमा स्वाभाविक हो अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त्यो सम्भव हुँदैन होइन त्यत्रो त्यो सेक्टरै होइन युनिभर्सिटी काम दिने सेक्टर होइन रिफर गर्न सक्छन् अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि यो सिपको आवश्यकता छ तिमी यो सिप सिक सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि अनि ट्रेनिङ लिन जाऊ पहिलो विदेश जान्न म यहीँ छ म एन्टरप्रेनरसिप यो खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग उद्योग व्यवसायसँग गएर सम्पर्क गराइदिन सक्छन् त्यस्ता खालका रिसोर्स पर्सनहरू त्यस्ता खालका व्यक्तिहरू ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन् यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ अनि सम्बन्धित ठाउँमा कहाँ हो सिप सिक्न पाइने ठाउँ त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने त्यो वातावरण बनाइदिन कलेजले सक्छ।
1: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खर हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छ?
2: यस्तो हुन्छ अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्वपूर्ण त्यो कारणहरू विदेश जाने कारणहरू हुन्छन् कि विभिन्न कारणहरू छन् भनौँ न कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन् अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने अब म त्यहाँ जान्छु भन्यो भने त्यसलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन राम्रो पढ्न पाउँछ उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुनसुकै कुनामा गएर पढे पनि हुन्छ नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन कामको सिलसिलामा पनि त्यही हो जहाँ गएर काम गर्न पाउँछु भन्छ उसले देखेको छ राम्रो छ भने गए हुन्छ तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ गरिबीको कारण अथवा बाध्य भएर जान पर्नेहरू यसरी हुन्छन् उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या मानवीय प्रकृति हुन्छ आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो अहिले म जे गर्दै आएको छु मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने आफू जहाँ बसेको छ त्यहाँ अन्त राम्रो लाग्ने होइन यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने यो त मान्छेको ह्युमन नेचर हो अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो त्यो मानवीय प्रकृति हो तर म यहीँ बसेर यहीँ गर्थे भनेर चाहनेहरूको लागि होइन त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त म यहीँ सिप सिक्न सक्ने त्यस्तो व्यक्तिहरूलाई सिप सिकाइदिन सकिन्छ सिपसँग सम्बन्धित रिफरल सिप सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ उद्यमशीलता सिकाउन सकिन्छ अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है अनि सामान्य भनौँ न सिभी तयार गर्ने एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने यस्ता यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब खोजिएका हुन्छन् प्राइभेट सेक्टरमा कहाँ खोलेका हुन्छन् ती कुराहरू सिकाइदिने सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ एउटा कुरा सत्य कुरा के चाहिँ हो भने हाम्रा ग्रेजुएटहरू डिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी त्यति नभएको कारण उनीहरूमा समस्या भएको छ। क्या ग्रेजुएट त उनीहरू पढ्ने हिसाबमा त राम्रै छ, तर कामको अनुभव हुँदैन होइन, एउटा प्रोफेसनल नेटवर्क अब त्यो खालको चिनजान चिनापर्सीहरू हुँदैन, अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन। भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ, अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन्, खोजिदिन सकिन्छ, अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ, चिनजान गराइदिन सकिन्छ, इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ। यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ। त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन, तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
1: अब यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ चुनौतीको कुरा पनि गरौँ अलिकति, के कस्ता चुनौतीहरू हुन सक्छन्?
2: एउटा त अब यसको लागि छुट्टै ह्युमन रिसोर्स छुट्टै चाहियो होइन, मानव स्रोत चाहियो, त्यो सञ्चालन गर्ने त्यो खालको भनौँ न, रेफरल गरिदिने कहाँ कहाँ हो, त्यस पछाडि सिप के हो, विदेशमा कहाँ के छ, यहीँ बसेर खोज्ने कहाँ, यो जानेको मानव स्रोत चाहियो। त्यो एउटा युनिट त छुट्टै सञ्चालन गर्नु पर्यो, मानव स्रोत भन्ने बित्तिकै त्यहाँ पैसा चाहिन्छ, लगानी पनि गर्नु पर्यो होइन, एउटा चुनौती त्यो हो समस्या। दोस्रो कुरा, एकजना कुनै अब एकजना दुईजना त्यो एउटा सेल भनौँ न एउटा युनिट खडा गरेर युनिभर्सिटीहरूले बनाइराखेका हुन्छन् र जुन छैन आर्थिक स्रोतको पनि व्यवस्थापन गरे र त्यो युनिट पनि खडा गरे अनि त्यस पछाडि उनीहरूले त्यस अनुसार काम पनि गर्न थाले, विद्यार्थीलाई सहरीकरण पनि गरिदिन थाले भने फेरि के भन्दा सबै कुराहरू जानेको ह्युमन रिसोर्स पनि त एउटै सेल एउटै युनिटबाट उपलब्ध हुँदैन होइन, सिप पनि सबै खालका सिपहरू त्यहाँबाट सिकाउन सम्भव हुँदैन है, सबै जानकारीहरू पनि त्यहाँबाट दिन सम्भव हुँदैन, इन्टर्नसिपको कार्यक्रमहरू पनि सबै गरिदिनु त्यहाँबाट सम्भव हुँदैन। अब यसको लागि के भने त्यो अर्को चुनौती छ। अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने, विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत अब त्यो सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पर्यो, पैसा उठाउने भन्ने बित्तिकै पैसा नउठ्न सक्छ, नदिन सक्छन् अनि

0: ट्रस्ट जित्ने ट्रस्ट जित्नलाई पनि अर्को चुनौती छ. त्यसकारण विभिन्न चुनौतीहरू छन् नभए त होइन हुँदा चुनौती हुँदाहुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू हुन्.
1: एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि पढ्दै कमाउँदै भन्ने, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
0: भर्खरको नीति तथा कार्यक्रम 84/84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ. पहिला पनि थियो अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए. यो सुन्नमा एकदमै राम्रो छ. अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या, किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन. अब विद्यार्थीलाई के भने अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ, सिक्ने मात्रै काम गऱ्यौँ, त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ. अब काम पनि गर्ने, पढ्ने पनि, काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ. पढ्ने काम थ्योरिटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन्, प्राविधिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन् अनि काम पनि हुँदै जान्छ. काम सँगसँगै आमदानी पनि हुन्छ. त्यो भयो भने यहीँ आमदानीका स्रोतहरू देखेपछि र त्यसैमा चार अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ. र अर्को के भने आमदानी नभएर अथवा काम नभएर त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति होइन, आफ्नो लक्ष्य पूरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो. चुनौती भनेको यसको कार्यान्वयनमा हो. अब विदेशतिर पनि के हो भने हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त. अस्ट्रेलिया जाने विद्यार्थीहरू होइन हप्तामा के भन्छ हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन्, बाँकी दिन काम गर्न पाउँछन्, 20 घण्टा काम गर्ने भन्ने, कोही कति घण्टा कति घण्टा भन्ने हुन्छ.

अनि त्यही काम गर्न पाइन्छ भन्ने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन्, होइन, काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न

0: पछाडि 70,000को अपेक्षा नगरिकन मैले 5,000बाट पनि सुरु गर्नुपर्ने हुन्छ अथवा मैले भलन्टरी काम गरेर सुरु गर्नुपर्ने हुन्छ म एक दिन त्यहाँ पुग्छु भन्ने हिसाबले त्यो धैर्यता चाहिन्छ एउटा दोस्रो हाम्रो शिक्षा प्रणाली एकदमै बढी थियोरिटिकल छ है सिद्धान्तका कुराहरू बढी हुन्छन् ज्ञानका कुराहरू बढी हुन्छन् सिपका कुराहरू त्यति धेरै छैनन् तर रोजगारीको क्षेत्रमा सिप बढी महत्वपूर्ण हुन्छ विद्यार्थी भाइ बहिनीहरूले सिप सिक्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ ज्ञान पछाडि सिप उत्तिकै आवश्यक हुन्छ पढिसकेपछि उहाँहरू कुनै न कुनै सिप आफ्नो रुचि अनुसारको सिप सिक्नलाई म एकदमै आग्रह गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई धैर्यता अर्को कुरा भयो अर्को कुरा के भने यो खोज्ने र कहाँ आफ्नो रुचि अनुसारको काम कहाँ पाइन्छ भन्ने कुरामा सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्था अथवा व्यावसायिक प्रतिष्ठानहरू होइन व्यवसायहरू उनीहरूसँग गएर मैले सिक्न त बाँकी नै मैले पढेर सकेँ तर सिक्न बाँकी नै छ भन्ने कुरा यति चाहिँ ख्याल गर्नुपर्छ है त्यति भयो भने उहाँहरूले सिक्नुहुन्छ पनि आफूलाई अगाडि पनि लैजानुहुन्छ सिक सिक्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड छ
1: हुन्छ सर तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई
0: धन्यवाद सर
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौं तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु नमस्कार

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
0: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने? जय मसीह प्रियजनहरू, मित्रबाट पाएको चोट पत्यार गर्न सक्ने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। हितोपदेश 27:6। ऊ एक समय एक विश्वसनीय साथी थियो, तर केही भयो अनि उसको मित्रता विश्वासघातमा परिणत भयो। एक साथी, पारिवारिक मित्र र विश्वास पात्र भएको मानिस अकस्मात शत्रु भयो। के तपाईसँग कहिले यस्तो भएको छ? कति पीडादायक कुरा है। तपाईले जसलाई सधैँभरि आफ्नो साथमा रहनेछ भन्ने सोच्नु भएको थियो, त्यो व्यक्ति बिस्तारै टाढा जान थाल्छ। तपाईँको फोन बज्दैन जब तपाईँ कल गर्नुहुन्छ वा हाल खबर बुझ्न उसकोमा जानुहुन्छ। त्यहाँ तपाईँले पुरानो मित्रताको सम्बन्ध तपाईँको हुन्छ, तर त्यो सम्बन्ध चिसो र नाम मात्रको पाउनुहुन्छ। यो एकतर्फी मित्रता हो अनि तपाईँको मित्रले यस्तो हाव भाव देखाउँछ कि ऊ तपाईँसँगको मित्रताको सम्बन्ध छोडेर धेरै टाढा पुगिसकेको छ। एक व्यक्तिले यसरी आफ्नो कुरा राखेका छन्, यदि कुनै शत्रुले मेरो अपमान गरेको भए म सहन सक्थे, यदि शत्रुले मेरो विरुद्धमा खडा भएको भए म उसबाट लुक्न सक्थे, तर यो तिमीबाट आउँदैछ। तिमी म जस्तै मान्छे, मेरो साथी, मेरो नजिकको मानिस जससँग मैले कुनै समय परमेश्वरको भवनमा मिठो सम्मतिको आनन्द उठाएको थिए। यी शब्दहरू 3000 वर्ष पहिले लेखिएका थिए, तर तिनीहरू आज बिहानको समाचार जस्तै ताजा छन्। जब एक भरोसा गरिएको साथी, तपाईँको सबैभन्दा नजिकको साथी, तपाईँबाट टाढा जान थाल्छ र जुनसुकै कारणले होस् तपाईँलाई शत्रुको रूपमा सोच्न थाल्छ, त्यो समयमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ? पुरातन इजरायलका राजा दाउदले पनि तपाईँले सामना गर्नुभएको उदासी र शोकको अनुभव गर्नुभयो। तपाईँलाई उसले आफ्नो शत्रु ठान्छन् जो तपाईँ हुनुहुन्न। मित्रको विश्वासघातको डगले तपाईँलाई अपेक्षित शत्रुको आक्रमणले भन्दा धेरै चोट दिन्छ। आफ्नो शक्तिभित्र दाउदले प्रयोग गर्ने सक्ने विभिन्न विकल्पहरू थिए। नियुक्त वा बर्खास्त गर्न सक्ने मालिकले जस्तै दाउदले उहाँलाई दोहोरो पार गरेको मानिसको जीवन दयनीय बनाउन सक्नुहुन्थ्यो। उहाँले आँखाको लागि आँखा र दाँतको लागि दाँत अनुसार प्रतिक्रिया दिन सक्नुहुन्थ्यो। त्यो मानिसलाई उसकै औषधिको एक खुराक दिन सक्नुहुन्थ्यो, जस्तो धेरै मानिसले गर्छन्। तर तपाईँलाई थाहा छ दाउदले के गर्नुभयो। तपाईँ यसको बारेमा पुरानो नियममा भजन संग्रह 55 पढ्न सक्नुहुन्छ। दाउदले यसरी आफ्नो भावना व्यक्त गरेर लेख्नु भएको छ, मेरो विचारले मलाई सताउँछ र म शत्रुको आवाजबाट विचलित छु। उहाँले इमानदारी पूर्वक स्वीकार गर्नुभएछ कि उहाँ सम्पूर्ण अवस्थाबाट टाढा जान चाहनुहुन्छ। दाउद अगाडि लेख्नुहुन्छ, ढुकुरका जस्तै मेरा पखेटा भए त म उडेर जाने थिए र विश्राम लिने थिए, उडेर म टाढा जाने थिए र मरुभूमिमा म बस्ने थिए। के तपाईँले कहिले असहज परिस्थितिबाट टाढा भाग्न पाएको थियो भन्ने अनुभव गर्नुभएको छ? यदि छ भने यो पदहरूमा दाउदले कस्तो महसुस गर्दैछन् भन्ने तपाईँले बुझ्न सक्नुहुन्छ। दाउद एक योद्धा हुनुहुन्थ्यो र आफ्नो जीवनकालमा उहाँले धेरै लडाई लड्नु भएको थियो र थुप्रै रक्तपात देख्नु भएको थियो। त्यसैले उहाँलाई थाहा थियो कि रिसले रिसलाई नै जन्म दिन्छ र हिंसा नै अझै धेरै हिंसा नै निम्ताउँछ। सोही कारण राउतले सोच्नुभयो कि होइन, उसले मलाई जस्तो व्यवहार गरेको छ मैले पनि त्यस्तै व्यवहार गरेर समस्याको समाधान निकलिँदैन। समाधान के हो वा अब कस्तो कदम चाल्नु पर्छ भन्ने कुरामा अनिश्चित राउतले प्रार्थनामा सम्पूर्ण कुराहरू परम प्रभुको अगाडि राख्नुभयो। भजन संग्रह 55:16-17 पदमा दाउदले यीशु भनी परम प्रभुलाई पुकार्नु भएको छ, तर म त परमेश्वरलाई पुकार्छु र परम प्रभुले मलाई बचाउनुहुन्छ। बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। आमेन।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: स्टार कलरिया तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदूत कुम्बु नगरपालिका पाँच सल्लेरी स्कुल खुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू। प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टर, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको LED बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। LED टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, पाल्चा, वाल, मिक्सर, नुहाउने सर्भर बेसिन, धारा, कमोड, पेन सेट, PVC पाइप, CPVC पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203099, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु।
2: हाम्रो के दोष र पक्रिनु भएको सर?
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
4: हामी त जन्ती गएका त हौ सर।
3: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
3: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
4: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
3: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
5: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल शब्द नागरिकको परिचय दिनु बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल शब्द नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9863668418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र ए बाबु लौ न मेरो त हात खुट्टा अनुसार झमझम गर्छ पिनासले भिडान बनायो मेरो पनि टिटी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843349696 र 9861323472 अन्जी औषधालय सोलुदूत कुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: साथी भाई बजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु ठुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गली सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: मरेँ के हो
8: हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोमा बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेनसेविका दिदी,
1: नमस्कार नमस्कार। दुजीसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
0: नमस्कार सेनसेविका दिदी,
1: नमस्कार नमस्कार। दुजीसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: सुन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना निशुल्क आवासीय छाता वृत्तिको लागि सूचना।
1: काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्नमा उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2007। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-57-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउन्डेशन खामखु।

0: सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा माथि कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको भन जानकारी गराइनेछ।
0: पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ।
1: परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ।
0: तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ।
1: दरखास्त दस्तुर 1005 प्रस्तुतिता निर्माण गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति।
0: दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653।
0: संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स साम्पिङ शेर्पा 9851183782।
1: संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481।
0: श्री गार्मा माध्यमिक विद्यालय सोनी तुर्कुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छ हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9550017979
3: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कप खुम्बु

0: जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता संचालन हुने भएकाले योग्यतापूर्ण संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यसको सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सम्पूर्ण जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि संचालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सुरुखुली जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समूह तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा निलै मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ब्रान्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकियो बने जुन हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: 9 जिम्बा शेर्पा 98 62 21 98 88 98 23 34 88 अङ्कामी शेर्पा 97 69 70 58 55 98 20 23 52 88 अंजुलू शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
0: पासिङ गाउँपालिका चौरी खर्क सुनिखुम्बु।

सामुदायिक रेडियो सुन एफएम 102 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सुन एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।

ఆశయ మాయాకర్షణ. अनि कतै आफ्नै ठाउँका कुरा.